0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: जानकी गाउँपालिका 9 वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, बड़घर, स्वास्थ्य स्वयं सेविका, कर्मचारी, उपभोक्ता समिति, युवा सञ्जाल, बाल सञ्जाल, पत्रकार, नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते। समय दिउँसो 1 बजे। स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 वडा कार्यालय।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 13 गते शनिबार, जुन 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विश्वविद्यालयमा विद्यार्थीहरू बढे, व्यवस्थापन संकायमा सबैभन्दा धेरै। डेंगी संक्रमण झण्डै आधाले घट्यो, बर्ड फ्लू संक्रमण फैलिँदै।
1: नयाँ नेतृत्व छान्दै सकियो रासुपाको महाधिवेशन। कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा।
0: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी। मौसमी व्यापारमा ताक्लाकोट हिँडे 212 ले लिए अनुमति।
1: भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण। यूएले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माफी माग्यो।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईको त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एच का दुई खेल हुँदै, आजै पाउने 9 बजे समूह जी का दुई खेल पनि हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा पर्याप्त मात्रामा पानी नपर्दा रोपाई प्रभावित भएको प्रसंग।
1: समयमै मनसून नहुँदा यो वर्ष 12 असारसम्म देशभर 11.33% मात्रै रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढ़ी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढ़ी धान खेती योग्य जमीन रहेको मधेसमा भने भर्खर रोपाई शुरू भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 3,83,150 हेक्टरमा रोपाई हुने अनुमान छ। त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। त्यसमध्ये 22,815 हेक्टरमा मात्रै रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमान का अनुसार हालसम्म 14,420 हेक्टरमा मात्रै रोपाई भएको छ। यता जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै र पर्याप्त मनसून नहुने प्रविधि बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नागले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नागले सुक्खा 1, 2, 3, 4, 5 र 6 डुबान सहन सक्ने सावा मसुली सब 1 र सिंहङ सब 1 तथा सुक्खा तथा दुबान दुवै सहन सक्ने बहुगुणी 1 र 2 जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत 6 वर्षमा 72,82,000 हेक्टर खेतयोग्य जमीन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतयोग्य जमीन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिक जग्गाको खण्डीकरण, बसाई सराई, बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
0: अब राजनीतिक प्रसंग राष्ट्रीय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुनुहुन्छ। अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो। उहाँ 2079 आम निर्वाचनपछि रासोपासँग जोड़िनु भएको हो। महिला उपसभापतिमा सोभिता गौतम विजयी हुनुभएको छ। विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 89 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी सीमा कार्कीले 572 मत पाउनुभयो। कानून मन्त्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ। उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउफाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम र राजीव खत्री, विजय जैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2 मनोनित गरिनेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा 4 महिला हुने बताइएको छ। 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छूट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले राष्ट्रवाद बाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ़ने पनि प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच 7 अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढ़ेका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074 एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077 विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढ़ाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबारको सचिवालय बैठकमा एमाले र नेपालका अरू कम्युनिष्ट पार्टीहरूलाई समाप्त पार्न कतिपय विदेशी शक्तिहरू लागेको दावी गर्दै नेकपासँगको सम्भावित कार्यगत एकताको औचित्य पुष्टि गर्ने कोशिश गर्नुभएको थियो। एमाले नरूचाउने वाम आन्दोलन नरूचाउने कतिपय बाह्य शक्तिहरूका कारण वाम आन्दोलन खतरामा परेको उहाँले टिप्पणी गर्नुभएको थियो।
1: परम्परागत रूपमा सीमा पार व्यापार गर्दै आएका दार्चुलाको ब्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत स्थित ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीयले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः संचालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टीबायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
3: स्वास्थ्य विभागले चाहिँ एन्टीबायोटिक प्रयोग जथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस् डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौं।
1: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी, करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: चुरे जोगाउ पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको 2 महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भनाविहीन शीर्षकमा समर्पण श्रीले खबर लेख्नु भएको छ। त्यस्तै भित्र विश्वमा विश्वविद्यालयमा विद्यार्थी बढ़े व्यवस्थापन संकायमा सबैभन्दा धेरै शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुदीप कैनी लेख्नु भएको छ। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पसहरू रहेका छन्। त्यस्तै पक्राउ गर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राख्न लागि हो। त्यस्तै भित्रपृष्ठमा चिया उद्योगको खुले पनि निर्यात अन्यलमय शीर्षकमा अर्को खबर खबर पनि प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकले छापिएको खबर छ, कोइराला निवासमा शीर्ष संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो। विराटनगरमा कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो। विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पछिल्ला राजनैतिक घटनाक्रम, संसदको भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ। एमालेसँग सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ। एउटै मञ्चमा देखिँदैछन् ओली दाहाल शीर्षकमा पनि खबर छापिएको छ। 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण, 11 महिनामा 38 अर्ब रूपियाँ बराबरको आयात, मनसून सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। विनोद सुवेदीले विराटनगरबाट, उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटोलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड़ शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ। 13 देशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग गोप्य, अनुभवी, फेरि सुन्नुहोस् यसलाई, अब सरकारसँग योग्य, अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दुवै छ। खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय शीर्षकमा लेखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढ़ाउन लागि हो। डेंगी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ। शिवहरी घिमिरेले लेख्नु भएको हो। तर वर्खासँगै जोखिम पनि बढ़न सक्ने अवस्था छ। सरसफाईमा ध्यान दिएका कारण र डेंगीको लार्वा हुने स्थान सफा गरेकाले पनि शुरूआती महिनामा संक्रमण कम देखिएको हुन सक्ने ईसीडीई

0: खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा चारवटा परियोजनाको मात्र लगानी स्वीकृत भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलो पटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू अर्थात समझदारी भएका निजी तर्फका 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए। कुल 1,57 अर्ब बराबर लगानीका 51 परियोजना मध्ये एक वर्षमा चारवटा परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2,08,53,00,00 रूपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसूनमा ढिलाइ हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्सको वित्तीय संकट टर्यो, समृद्धि फाइनान्ससँग गाभिएपछि राष्ट्र बैंकको रेड जोनबाट मुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा गरेको हो। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 900 नाघेको छ। सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढ़ी घाइते भएका छन्। उद्धारकर्मीले अझै पनि भत्किएका भवनहरूमा जीवित व्यक्तिको खोज जारी राखेका छन्। हराएका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भीड़ लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको उत्तरी क्षेत्रमा रहेका दर्जनौ भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका हुन्। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन गरेको आरोप लगाएपछि यो सैन्य कार्यवाही गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी प्रशासनका अनुसार बिहिबार हर्मुज जलमार्गमा गुड़िरहेको एक मालवाहक जहाजमाथि एकतर्फी ड्रोन प्रहार भएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको र त्यसपछि त्यस क्षेत्रमा रोकिएका हजारौं नाविकको उद्धार योजना अस्थायी रूपमा रोकिएको थियो र संयुक्त अरबमिरेट यूएले चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेको छ। सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दामा त्रास उत्पन्न भएको भन्दै माफी मागेको हो।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ। आठवटा देश सहभागी लीग दुई तालिकामा नेपाल 24 अंक सहित पाँचौं स्थानमा छ। नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित सातौं स्थानमा रहेको छ। फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरको फराकिलो जित निकाल्न सफल भएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो छ। यो राति भएको खेल हो। यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेलमा जित निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ। फिफा विश्वकपमा अहिले समूह एचका दुईवटा खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान 5:45 शुरू भयो। नव प्रवेशी के भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अंक सहित शीर्ष समान 2 अंक सहित उरुग्वे दोस्रो तथा के भर्डे तेस्रो र 1 अंक सहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान 8:45 समूह जीका दुई खेल हुँदैछन्। क्यानाडामा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सियाटल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। इजिप्ट 4 अंक सहित शीर्ष समान 2 अंक सहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंक सहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
1: कुखुरामा जथाभावी एन्टीबायोटिकको प्रयोग बढ़्यो र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय

0: नगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टिबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन्। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
3: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँले के ध्यान पुर्याउन पर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक भएको छ कि छैन, डाक्टरले एन्टिबायोटिक कति दिन चलाउन भनेको छ, त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ कहिले काहीँ खोलमा पनि, यति दिन चलाउनु पछि के सल्लाह पाउँदै चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि चाहिँ सम्पर्क चाहिँ राख्नै पर्यो। तपाईँले प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस्। चलाइहाल्नुभयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्नै पर्यो, त्यो ध्यान दिनै पर्छ। एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस्, कम्तीमा 2 हप्तासम्म तपाईँ एन्टिबायोटिक हेरिरहेछ, त्यसको नि विड्रल पिरियडहरू छ होइन, कुनै एन्टिबायोटिक 7 दिन हुन्छ, कसैको 3 दिन हुन्छ, कसैको 5 दिन हुन्छ, कसैको 14 दिन हुन्छ, त्यो हिसाबले कम्तीमा 7 देखि 14 दिन नलैजानुहोस्। कम्तीमा आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन, त्यो गर्नुहोस्। अर्को पशु विभागले चाहिँ एन्टिबायोटिक चाहिँ प्रयोग जथाभावी नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ। त्यसले गरेर सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा चाहिँ एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले त्यो एप्रुभ गरिसकेका छौँ, खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ।
4: त्यो कहिलेसम्म हुन्छ, केही समय
3: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला, त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमा हेर्न पाउनुहुन्छ।
4: यो लगायत अरू यहाँहरूले के काम गर्नु भएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जे सहयोग गरिरहेछ?
3: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ। एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ, स्थानीय तह जिल्ला समन्वय समिति के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने, क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने, त्यो नतिजाहरू उनीहरूलाई आदान प्रदान गर्ने होइन, कुन एन्टिबायोटिक चलाउँदा हुन्छ, कुन चाहिँ रेजिस्टेन्स भइरहेको छ अब नचलाउनुहोस्, अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ, कतिमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभिटी टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छ छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू चाहिँ गरिरहेछ। अब नेसनल एएमआर एक्सन प्लान छ, त्यो प्लानमा चाहिँ धेरै बहु विषयगत चाहिँ निकायहरू छन्, उहाँहरूसँग पनि आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ, हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ।
4: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ?
3: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ, आफै नै आफ्नो फार्ममा मैले के गर्दैछु, मैले कुन औषधि मैले चलाइरहेको छु, सजग हुनु पर्यो 1 नम्बर। 2 नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो, मैले यो एन्टिबायोटिक चलाउनु हो कि होइन, होइन यो सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना। र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानून रूपमा उहाँहरू नै बेला बेला नियम गर्ने, छड्के चेकिङहरू गर्ने, एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ, कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ होइन, त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेहरू डराउँछ एन्टिबायोटिक प्रयोग जथाभावी चाहिँ गर्दैन।
5: डाक्टर मुकुम उपाध्यायसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विश्वविद्यालयमा विद्यार्थी बढ़ी व्यवस्थापन संकायमा सबैभन्दा धेरै डेंगी संक्रमण झण्डै आधाले घट्यो। बर्डफ्लू संक्रमण फैलिँदै
6: नयाँ नेतृत्व छान्दै सकियो। राष्ट्रपा महाधिवेशन कार्यगत एकताका लागि एमाले र नेकपा तयार। करिब 2700 व्यक्ति राजदूतको दौड़मा।
5: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी। मौसमी व्यापारमा ताक्लाकोट ब्यासी 212 लिए अनुमति।
6: भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाघ्यो। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण। यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माग्यो माफी।
5: र आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एचका 2 खेल हुँदै आजै पौने 9 बजे समूह जीका 2 खेल हुने।
6: साझा खबर कम्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पन्न महाधिवेशन, जहाँ प्रदेश सभा खारेज गर्नुपर्ने विषय पनि त्यहाँ प्रतिवेदनमा प्रस्तुत भएपछि अहिले यसले राजनीतिमा तरंग ल्याएको छ र यहाँ एउटा खुला मैदान जस्तो देखिन्छ अलि अगाडिपट्टि, र त्योभन्दा त्यहाँ प्रवेश गर्नु अगाडि एउटा गेट बनाइएको छ। महाधिवेशन लेखिएको छ माथि पट्टि र त्यहाँ झुण्डिएको छ एउटा ठूलो घण्टी पनि, र त्यहीबाट एकजना नेता कार्यकर्ता जस्ता देखिने व्यक्ति प्रवेश गर्न खोज्दैछन्। उनको हातमा दाहिनेतर्फ एउटा प्लेकार्ड छ जहाँ लेखिएको छ प्रदेश सभा, र ती व्यक्ति जोडले कराउँदै भित्र प्रवेश गर्न खोज्दैछन्। माथि यस्तो लेखिएको छ खतराको घण्टी।
5: हस्तो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर अस्पतालमा संचालनमा रहेको ईआरटी सेन्टरबाट यस वर्ष 531 जना एचआईभी संक्रमितले सेवा लिए, संक्रमितको पोषणमा सघाउन माग। मनसून कमजोर हुँदा नेपालमा वर्षा औसत भन्दा कम, पश्चिम नेपालमा मनसून अझै सक्रिय भएन। छिमेकी बचतकार ऋण सहकारी संस्थाद्वारा शेर सदस्यलाई कृषि सामग्री वितरण। लम्कीचुवा अस्पतालका निमित्त मेसुमाथि भएको दुर्व्यवहार प्रति नेपाल चिकित्सक संघको आपत्ति। र आगामी विश्वकप लीग टूमा टूका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा। अब खोज खबर विस्तारमा। टीकापुर अस्पतालमा संचालनमा रहेको ईआरटी सेन्टरबाट यस वर्ष 531 जना एचआईभी संक्रमितले सेवा लिइरहेका छन्। अस्पतालबाट ईआरटी सेवा लिने एचआईभी संक्रमितमा 207 जना पुरूष, 304 जना महिला, 11 जना लैंगिक अल्पसंख्यक, 9 जना बालबालिका छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: सेन्टरमा कैलालीका नौपालिका, बर्दिया र सुर्खेतका बिरामीले पनि सेवा लिने गरेका छन्। यहाँबाट सेवा लिने टीकापुरका 139 जना बिरामी छन् भने अन्य बिरामी अन्य पालिकाका हुन्। एचआईभी संक्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरै बिरामी लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउण्डेशन नेपाल एएचएफ नेपालले जनाएको छ। टीकापुर अस्पतालमा सेवा लिन आउने बिरामीहरूमा पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढ़ी, लम्कीचुहा गएर सेवा लिने गरेका छन्। टीकापुरमा एड्स हेल्थ केयर फाउण्डेशन नेपालद्वारा संचालित सेन्टरले सन् 2012 काम गरिरहेको छ। संस्थाले एचआईभी एड्स निदान, उपचार र हेरचाहमा सघाउँदै आएको एएचएफ नेपालका काउन्सिलर मीन बहादुर बोहरा बताउनुहुन्छ।
2: एआरडी सेन्टरले खासमा एचआईभी अनि जाँचको कुराहरू, अनि यहाँबाट एआरबी औषधिहरूको कुराहरू, अनि त्यसपछि बिरामीहरूलाई चाहिँ यहाँबाट अनि त्यसपछि रिफल गरेर बाहिर पठाउनु पर्यो भने चाहिँ तिनीहरूलाई सपोर्टको कुराहरू होइन, त्यसपछि टाढाको बिरामी औषध लिएर आउँछ, अनि त्यसपछि तिनीहरूलाई अनि अब होइन खानाको लागि बिहान भयो होइन खानाको व्यवस्थाहरूको कुराहरू भयो। अनि अर्को कुरा भनेको चाहिँ हामीले कुनै बिरामीलाई यहाँबाट बाहिर पठायौँ अनि उपचारको लागि चाहिँ अनि त्यसपछि सपोर्टको कुराहरू चाहिँ गर्छौँ। अनि अब यहाँबाट नियमित भाइरल लोड हुन्छ होइन, बिरामीहरूले औषधि खाइरहेपछि उनीहरूको भाइरल लोडको अवस्था के छ भनेर चाहिँ हेर्नको लागि चाहिँ होइन औषधि खाएको 6 महिनामा र हरेक वर्ष भाइरल लोड चाहिँ यहाँबाट स्याम्पल कलेक्सन गरेर चाहिँ सेती अस्पताललाई पठाउँछ। भाइरल लोड चाहिँ औषधि खाएको चाहिँ 6 महिनामा पहिलोचोटिको, अनि त्यसपछि हरेक वर्ष हुन्छ। जसको अनि रिपोर्ट राम्रो आयो उसको चाहिँ प्रत्येक वर्ष हुन्छ होइन, रिपोर्ट नआएको खण्डमा चाहिँ अनि 1000 कपी जुन्दा माथि छ भने चाहिँ उनीहरूको 3-3 महिनामा चाहिँ गर्छ फेरि।
1: उहाँका अनुसार चालू आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यत्र जानुपर्दा समस्या भएका 835 जनालाई यातायात खर्च सघाएको, 316 जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोग मार्फत खाना खुवाएको, स्वास्थ्य बीमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका 201 जनालाई उपचार खरिदमा सघाएको, 12 जना बिरामीलाई आकस्मिक उपचारका लागि सघाएको छ।
2: त्यतिकै पनि सुदूरपश्चिम एउटा गरिबीको रेखा भने होइन, त्यसै होइन प्रत्येक बिरामी भने चाहिँ इन्डिया जानुपर्ने, उनीहरूले अन्त पोषणको कुराहरू हरेक कुराहरूमा चाहिँ अनि समस्या नै हुन्छ होइन। त्यसको लागि केही स्थानीय निकायहरूले चाहिँ वार्षिक रूपमा अन्त पोषण सहयोग भनेर चाहिँ छुट्याइरहेछन्। टिका नगरपालिकाको हकमा हेर्ने हो भने पनि हाम्रो लगभग 121 देखि अब 23 जना भनौँ मोटामोटी उनीहरूले वार्षिक त्यो चाहिँ पाइरहेछन्। उनीहरूले बच्चाहरूको हाम्रो अनि त्यसपछि चाहिँ यहाँबाट 9 जना बच्चाहरू छ अहिले औषधि खाइरहेको, तिनीहरूको औषधि परिवारहरूले ल्याइदिने अनि त्यसपछि अब खाइरहेछन् बच्चाहरूको पनि।
1: यसका साथै एचआईभी संक्रमित सबै बिरामीलाई स्वास्थ्य बीमा आबद्ध गराउन सहयोग गर्ने गरेको छ। संस्थाले बिरामीले नियमित औषधि सेवन गरे नगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ। पालिका अनुसार तथ्याङ्क हेर्दा टीकापुरका 139, जानकीमा 81, लम्कीचुहाका 162, बर्दगोरियामा 52, जोशीपुरमा 33, भजनीमा 18, घोडाघोडी 18, मोहनेलका 44, धनगढ़ीका 1, बर्दिया जिल्लाका नौ सुर्खेतका एकजनाले यहाँबाट सेवा लिने गरेका छन्।
2: हाम्रो पालिका वाइज हेर्ने हो भने कैलाली जिल्लामा चाहिँ हाम्रो होइन नौवटा पालिका जस्तै टिका नगरपालिकामा 139 जनाले सेवा लिइरहेछ, अनि जानकीमा 81, अनि बर्दगोरियामा 52, घोडागोडीमा 18, जोशीपुरमा 33, भजनीमा 18, मोनेलमा 44, धनगढ़ीबाट 1, लम्किचुबाट 162 जना छ। त्यसै गरी बर्दिया र सुर्खेतको लगायत होइन बर्दियाको 9 जना र अनि सुर्खेत 1 जना गरेर, किनभने चाहिँ डिस्क्लोजरको कुराहरू पनि हुन्छ होइन, अनि कसैले गोपनीयताको कुराहरू चाहिँ होइन, अनि त्यसपछि चाहिँ अब नभन्ने होइन उसको आफ्नो अधिकारको कुराहरूलाई पनि, जस्तै हाम्रो टिकापुरको बिरामीहरू पनि कतिपय बिरामीहरूले पनि होइन आफू होइन आन्तरिक रूपमा बाहिरबाट खाएको पनि अन्त सोच्छौँ।
1: एचआईभी संक्रमितलाई पोषणको समस्या, नियमित आमदानीमा समस्या भइरहेको छ। टिकापुर र लम्किचुहा लगायतका केही पालिकाले पोषण सहयोग गरेपछि केही राहत भएको बिरामीहरू बताउँछन्। इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख तारानाथ पनेरू एचआईभी संक्रमितको उपचार र हकहितका लागि राम्रो भएको, अझै समुदायमा रोग निदानका लागि काम गर्नुपर्ने र उपचारमा ल्याउन स्थानीय पालिका अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाको समन्वय आवश्यक रहेको बताउनुहुन्छ।
3: एआरटी सेन्टरले जुन एचआईभी संक्रमित व्यक्तिहरूको हकहितको लागि जुन काम गरिरहेको छ एकदम सराहनीय छ, र यसमा थप आगामी दिनहरूमा चाहिँ गर्नुपर्ने कम्युनिटी बेस्ड जुन स्क्रिनिङहरू टेस्टहरू छ यसलाई चाहिँ कसरी अझै प्रभावकारी बनाउने, समाजमा अनि रोग लुकाएर बसेका व्यक्तिहरू जो अकालमै मृत्यु हुन्छ, विभिन्न आफ्नो रोग लुकाएर विभिन्न गोपनीयताका कुरा पनि होलान्, त्यो कुरालाई चाहिँ कसरी कम्युनिटी बेस्ड स्क्रिनिङहरू गराएर उहाँहरूलाई कसरी सहयोग गर्न सकिन्छ, सम्बन्धित स्थानीय तह नगरपालिका गाउँपालिका विभिन्न यो एचआईभी संक्रमित व्यक्तिहरूको हकहितका लागि काम गर्ने संघ संस्थाहरूसँग छलफल गरेर आगामी दिनमा सम्बन्धित पालिका संघ संस्थाहरूले समन्वयात्मक ढंगले काम गर्दाखेरि अझै प्रभावकारी हुन्छ। यसले गर्दाखेरि हाम्रो जुन लक्षित समूह छ एचआईभी पीड़ित बालबालिका महिला युवाहरू छन् यसलाई चाहिँ न्यूनीकरण गर्न सहयोग पुग्छ।
0: अब बाँकी खबर। देशभर मनसून सक्रिय भए पनि अपेक्षा अनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसत भन्दा उल्लेख्य रूपमा कम भएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार जून 1 25 तारीकसम्म देशभर औसत 149 मिलिमिटर वर्षा मापन भएको छ। जून यस अवधिको औसत वर्षाको 69.6% मात्र हो। हरेक दिन दैनिक औसतको 90% भन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ। विभागका अनुसार विशेष गरी महिनाको शुरूआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थामा पुग्न सकेको छैन। मौसमविद डेभिड ढकालका अनुसार यस वर्ष मनसून नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो। कमजोर मनसूनका कारण कृषि रोपाई, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। मौसमविद ढकालले पाँच प्रदेशका केही भूभागमा मात्रै विस्तार भएको मनसूनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने बताउनु भएको छ। विभागले यस मनसून अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ़ने अपेक्षा गरेको छ। देशको पूर्वी भूभागमा केही वर्षा भए पनि पश्चिम भागमा भने वर्षा नभएको र भोलिदेखि वर्षा हुने सम्भावना देखिएको मौसमविद ढकालले बताउनुभयो। नेपाल चिकित्सक संघले लम्किचुवा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादवमाथि भएको दुर्व्यवहार, धम्की तथा उपचार सेवामा अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा लम्किचुवा नगरपालिकाकै मेयर सुशीला शाहीबाट सिंहको स्वास्थ्य क्षेत्रको अपमान हुने कार्य भएको उल्लेख गरेको छ। यसै नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश धनगढ़ी शाखाले पनि उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बिरामीलाई सुरक्षित, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार, धम्की, कुटपिट, मानसिक दबाव तथा उपचार सेवामा अवरोध सिर्जना गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। यस घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर पार्नुका साथै समग्र स्वास्थ्य सेवा प्रणालीमा नकारात्मक असर पार्न सक्ने संघको ठहर छ। धनगढ़ी शाखाका अध्यक्ष डाक्टर खगेन्द्र प्रसाद भट्ट र सचिव डाक्टर मेराज आलम अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले सम्बन्धित निकाय र सरकारवालासँग घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषी को हो जो कोही भए पनि प्रचलित कानून अनुसार कड़ा कार्यवाही गर्न माग गरेको छ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युटमा विद्यार्थीहरूलाई स्वागत तथा विदाई गरिएको छ। इन्स्टिच्युटमा सामान्य चिकित्सा एचए पढ़िरहेका दोस्रो वर्षका विद्यार्थीहरूले प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत र तेस्रो वर्षका विद्यार्थीलाई विदाई गरेको हो। विद्यार्थी गौरव भण्डारीको अध्यक्षतामा भएको विदाई तथा स्वागत कार्यक्रममा इन्स्टिच्यूट व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियो। सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टीकापुरमा 120 जना विद्यार्थीहरू पढिरहेका छन्। खोज खबरमा सहकारीद्वारा शेर सदस्यलाई कृषि सामग्री वितरण लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनाजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
8: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
9: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
8: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
9: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
8: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
9: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
8: नरम मुलायम सुतीको कपडा लगाउने।
9: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने।
8: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
10: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 3 सुवर्णपुर स्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाद्वारा शेर सदस्यहरूलाई कृषि सामग्री वितरण गरिएको छ। संस्थाले गुड नेभस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र साझेदारी संस्था सेवक नेपालको समन्वयमा कुटो, कोदालो, क्यारेट लगायतका कृषि सामग्री वितरण गरेको हो। थप खबर सहकर्मी गीता चौधरीबाट।
12: संस्थाले सहकारीका 23 जना शेर सदस्यलाई सामग्री वितरण गरेको छ। शेर सदस्यलाई कृषि कार्यमा सहयोग पुगाउन सामग्री वितरण गरिएको सहकारी संस्थाका व्यवस्थापक वीरेन्द्र चौधरी बताउनुहुन्छ।
13: वितरण गरेको यो प्राकृतिक खेतीको लागि हो। यो प्राकृतिक खेती भनेको एउटा चाहिँ यो सदस्यहरूको चाहिँ यो आयाजनको किसिमले यो चाहिँ अहिले विषाली सरेर चाहिँ हामीले यो उत्पादन गरेको चिजहरू भन्दा पनि प्राकृतिक चाहिँ यो स्वच्छ खाना चाहिँ खाउन खानको लागि प्राकृतिक खेती गरेको किसानहरूलाई चाहिँ हामीले यो हिजोको चाहिँ हामीले सामग्रीहरू वितरण गरेका हौ, जसमा चाहिँ हामीले क्यारेट अनि कोरालो अनि स्प्रे ट्याङ्कीहरू चाहिँ हामीले वितरण गरेका छौँ।
12: संस्थाले यस अघि पनि सदस्यहरूको आय आर्जनमा सहयोग गर्ने उद्देश्यले बंगुर र बाख्राका पाठाहरू वितरण गर्दै आएको वीरेन्द्र चौधरीले जानकारी दिनुभयो।
13: अगाडि पनि हामीले सदस्यहरूलाई चाहिँ बाख्रा वितरणको कार्यक्रम पनि गरेका थियौँ। बाख्रा वितरण सँगसँगै उहाँलाई चाहिँ यो बंगुरको पाठा को लागि यो खोर निर्माणको कार्यक्रम पनि हामीले सञ्चालन गरेका थियौँ।
12: कृषि सामग्री पाएपछि कृषि कर्ममा सहयोग पुग्ने भएकोले खुशी लागेको जानकी गाउँपालिका वडा नम्बर 6 राजेशनी डंगौरा बताउनुहुन्छ।
14: एकदमै खुसी लाग्छ यी कृषि सामग्रीलाई सामग्री पाइरहेको छ। कृषि अलि व्यवसाय नै लागम।
12: त्यस्तै जानकी गाउँपालिका ओडा नम्बर 6 सुवर्णपुरका माया थारू पनि सहकारीबाट कृषि सामग्री पाएपछि कृषि कार्यलाई व्यावसायिक रूपमा अगाडि बढाउन सहयोग पुग्ने बताउनुहुन्छ। सहकारी संस्थाले शेयर सदस्यसँग बचत संकलनसँगै आय आर्जनमा सहयोग पुगाउने उद्देश्यले कृषि सामग्री वितरण, विभिन्न किसिमका सिपमूलक तालिम सञ्चालन, बंगुर बाख्राका पाठा वितरण, कृषिका लागि मलखाट वितरण लगायतको काम गर्दै आएको छ। सहकारी संस्थामा 800 शेयर सदस्य रहेका छन्।
0: अब बाँकी खबर। सुदूरपश्चिम विश्वविद्यालयको 6 दीक्षान्त समारोह शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ। समारोहमा विभिन्न संकायका 2,489 विद्यार्थी दीक्षित भएका छन्। यस अवसरमा विद्याभारती पीएचडी उपाधि प्राप्त डाक्टर तुलसी कुमारीलाई पनि दीक्षित गरिएको छ। विश्वविद्यालयले पहिलो पटक 4 उत्कृष्ट विद्यार्थीलाई डिन्स पदक प्रदान गरेको छ। डिन्स पदक मथुरा प्रसाद उपाध्याय, कैलाश राज भट्ट, आयुष जोशी र भरत साउदलाई प्रदान गरेको छ। यस्तै चान्सलर पदक व्यवस्थापन संघायका निशान्त चन्द तथा भाइस चान्सलर पदक कृषि विज्ञान संघायका कैलाश राज भट्टले प्राप्त गर्नुभएको छ। स्वर्ण पदक ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेम बहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजेन बोहरा र कैलाश राज भट्टलाई प्रदान गरिएको छ। दीक्षान्त समारोहमा 767 विद्यार्थी गाउन सहित सहभागी भएका थिए। सहभागी मध्ये कृषि विज्ञानका 33, शिक्षा संकायका 242, इन्जिनियरिङका 53, मानविकी तथा सामाजिक विज्ञानका 182, व्यवस्थापनका 239 र विज्ञान तथा प्रविधिका 18 विद्यार्थी रहेका थिए। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सर्ट लिस्टमा परेका 10 उम्मेद्वारको नाम सार्वजनिक गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित उपकुलपति तथा रजिस्ट्रार नियुक्ति सिफारिश समितिले उपकुलपति पदका लागि आवेदन दिएका 3 र रजिस्ट्रार पदका लागि आवेदन दिएका 7 सर्ट लिस्टमा समावेश गरेको छ। समितिको सूचना अनुसार उपकुलपति पदका लागि तहुका प्राध्यापक डाक्टर काजीराम अधिकारी, काठमाण्डुका प्राध्यापक डाक्टर सुनिल कुमार जोशी र रूपन्देहीका प्राध्यापक डाक्टर माधव लम्साल सर्ट लिस्टमा पर्नु भएको छ। जोशी यसअघि विश्वविद्यालयका उपकुलपति भइसक्नु भएको व्यक्ति हुनुहुन्छ भने उहाँ सरकारद्वारा अध्यादेश मार्फत नयाँ व्यवस्था लागू भएपछि पदमुक्त हुनुभएको थियो। त्यसै गरी रजिस्ट्रार पदका लागि कैलालीका प्राध्यापक डाक्टर पदमा जोशी, तनहुका प्राध्यापक डाक्टर काजीराम अधिकारी, बैतडीका भीमबहादुर चन्द, महोत्तरीका डाक्टर कादिर आलम, बर्दियाका प्राध्यापक डाक्टर दयाराम पोखरेल, बैतडीका राजेश कुमार ठकुराटी र कञ्चनपुरका डाक्टर डम्बरू प्रसाद पनेरू सर्टलिस्टमा पर्नु भएको छ। सिफारिश समितिका अनुसार सर्टलिस्टमा परेका उम्मेद्वारहरूको प्रस्तुतिकरण र अन्तर्वार्तापछि उपकुलपति तथा रजिस्ट्रारको अन्तिम सिफारिश गरिनेछ। यसका लागि असार 15 गतेको मिति तोकिएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र स्वरोजगारीको व्यवस्था नगरी सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउनु मानव अधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोड़िएको सड़कमा सांगीतिक प्रस्तुति दिने पेशामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेशालाई तत्काल पुनस्थापना गर्नुपर्ने बताउनु भएको छ। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुप्रौद्योगिकी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट पारदर्शिता, सड़क दुर्घटना न्यूनीकरण गर्न, राजमार्गमा सुरक्षा व्यवस्थापनको दृष्टि सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनु भएको छ। सांसदहरूले मधेसमा भूमिगत जलले अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खानेपानी र सिंचाई पहुँच बढ़ाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढ़ाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले भदौ 22-23 गते भएको घटनामा पूर्व तयारी सहित घुसपैठ गरी देशमा अशान्ति फैलाउने तथा राष्ट्र विरोधी गतिविधिमा संलग्न सबै व्यक्तिको खोज, निष्पक्ष छानबिनमा कार्यवाही गर्न माग गर्नुभएको छ। शून्य समयमा बोल्दै सांसदहरूले कक्षा 12 नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगे नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: बुका पिए रही था, कभी पेंसिल ले रही था, कभी झोले फटाका आज कहा कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं हरा।
1: ओहो, ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी रहत।
0: का हुई, कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से, वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनला बाटी, ना कबू लड़का कहाँ पी रही थी, ना कबू पेंसिल ले रही थी, ना झोला फाटल हुई थी, एक आनल झोला दस का टस बाटिन, ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकर हुई।
1: लिया लिया मैं अब यही जाबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग,
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ा झोला है मरम फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
3: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ, भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
4: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवा का खास सेवाहरू, ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98484-27359।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ।
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोपराइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
13: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अनुप शमशेर जबराले हात्तीगौड़ामा संचालित टुंगाराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिनुभयो। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसूरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। खोज खबरमा अब पालो जनआवाजको। एकल महिलाका समस्याहरू थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक, सामाजिक, पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलाहरूलाई आजको जनआवाजमा हामीले तपाईंका समस्या के छन्, कसरी जीवन सहज बनाउनु भयो भनी सोधेका छौं।
14: कृष्ण देवी चौधरी, दुईटा छोरा मात्रै छन् मेरो, 1 वर्ष
15: पढाइ नै सक्नु,
14: एक ठाउँ गाडी बिग्रि दिनु पर दुख लाग्छ, थर बिग्री नै त गाडी बिग्रि बेच जानु, गाडी ओरि छावा चलाए थिए कोही नै पटिन, कहाँ मनाइ नै कोही नै पटिया थिए, गाडी चलाइ नै सके लग्नु मै, कहाँ टायर बा कहाँ का बा, बहुत ढेर समस्या अपन मुरी पर टप, घर गार्जियन अपने बहुत गाडी फेल, बस बहुत समस्या मेरो, गाडी ओरि सब बिग्रिल, अब लड़का घर आते काम खोजे, मम्मी कथ काम का खोजो कठुआ,
16: फुल्ले सर
2: भने समस्या त कहाँबाट आउन अकेले मैले समस्या छ बाबै मैले व्यापार गर्थे खै पन्ध्र वर्ष पहिले भर रहे बर समस्या दुःख रहे छोट लौरा रहे न अब त अपन खाइ भर नचिने हो गेला अब भर नै त मजा कुछ पहिले नै जेबे नि लकडाउन रहे तो सबके चाह पहिने हम तो सौरे नहीं पहिने न हमर जगह हो न कुछ हो खाली छे दूर जगह रहे अब ले ली तो एक चिटी तो एक कट्ठा खेलवा हुआ ओटरे रहे नहीं तो नहीं बस समझे जिहर वहर काम करके खाएन बैठ लड़कन पर न छोड़ छोड़ अब तो सुविधा हो गई लड़का बाहर हल तो ना सोच भर चिकन ली अब छोड़ो घर अब कमा कुम के ऋण करके व्यापार कर सरकार तो नहीं दे कुछ नहीं दे हो ये भर तो पैसे हुए हो जिहर वह देती की बस और ले जगह रह तो जगह मुझसे खेती नही पैठी भर तो चावरों लेके नून चल
15: रूप देवी थारू 40 वर्ष पूरा छोरा र छोरी 11 वर्ष भैग मंजूरी करके ढेर ठूलो तो छन पड़े घर बनाने अब आजकल तो खेती मंजूरी जान छु खेती लगाना अनि घर बनाना जान छु 6-8 कट्ठा आप लगाऊ पढ़ाए पी राम अब सरकार से तो घर फेनाई बढ़िया बना पैले हुई और लड़का न पढ़ना खर्चा लागत पैसा जो न मैं कमाई नहीं सीखू कबू जैठू कबू नहीं जैठू काम करे समस्या ही बात
16: मेरे नाम सरिता देवी चौधरी हो पठैया वार्ड नंबर 5 मैं एक्ल छू एवटा छोरी एवटा छोरा 6-7 वर्ष लकडाउन में बीते हुए कोरोना लगे कि लगे अब मोटू को रोग थी औषधि गड्ढा गड्ढा बीते हल दुख तो ढेर आयो मजूरी कर छोरी 12 वर्ष छोरा 18 वर्ष पढ़े
13: अब खेल समाचार नेदरल्याण्डमा आयोजना हुने आईसीसी प्रोज क्रिकेट विश्वकप लीग 2 का लागि नेपाली राष्ट्रीय क्रिकेट टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। 15 सदस्यीय मुख्य टोलीको उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहनु भएको छ। टोलीमा लेग स्पिनर सन्दीप लामिछाने सहित कुशल भुर्तेल आसिफ शेख आरिफ शेख र सोमपाल कामी जस्ता अनुभवी खेलाड़ी यथावत हुनुहुन्छ। यसै गरी टोलीमा ईशान पाण्डे गुलशन झा करण केसी नन्दन यादव ललित राजवंशी भीम सार्की अर्जुन कुमार र विनोद भण्डारीले पनि स्थान बनाउन सफल हुनुभएको छ। मुख्य टोलीका अतिरिक्त 5 जना खेलाड़ीहरूलाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक खेलाड़ीमा सन्दीप जोरा साहब आलम हेमन्त धामी आकाश चन्द र युवराज खत्री रहनु भएको छ। नेपाली टोलीले नेदरल्याण्डमा आयोजना हुने त्रिदेशीय श्रृंखलाका क्रममा लीग 2 अन्तर्गतका आफ्ना खेलहरू खेल्ने तालिका रहेको छ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर अस्पतालमा सञ्जालमा रहेको ईआरटी सेन्टरबाट यस वर्ष 531 जना एचआईभी संक्रमितले सेवा लिए। संक्रमितको पोषणमा सघाउन माग। मनसून कमजोर हुँदा नेपालमा वर्षा औषधभन्दा कम। पश्चिम नेपालमा मनसून अझै सक्रिय भएन। छिमेकी बचतदार ऋण सहकारी संस्थाद्वारा शेर सदस्यलाई कृषि सामग्री वितरण। लम्केचुवा अस्पतालका निमित्त मेसुमाथि भएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघको आपत्ति। र आगामी विश्वकप लीग 2 का लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
17: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
18: कुखुरालाई
19: दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईले?
18: एउटा सर्प छ कि कुखुराको फार्मनिर त्यसलाई लौरोले तसाए भाग्थ्यो कि? छिटो ल्याऊ न।
19: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
18: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
19: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला ठाडे बस्नुहोस् है।
18: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
19: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
20: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
21: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
22: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
23: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
24: यही असार 13 गते दोस्रो शनिबारका दिन
23: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
24: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
25: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 13 गते शनिबार, तदनुसार जून 27 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि कुनै काममा अन्तिम निर्णय तपाईँले नै गर्नुपर्ने अवस्था आउन सक्छ। अरूको चाहना र आफ्नो उद्देश्यहरू बीच सन्तुलन मिलाउनु आवश्यक हुनेछ। वृष राशि हुनेहरूको लागि घरको सानो परिवर्तनले पनि मनमा ताजापन ल्याउन सक्छ। कोठा मिलाउने, सामान व्यवस्थित गर्ने वा घरको वातावरण सजाउने सोच आउन सक्छ। मिथुन राशि हुनेहरूको लागि कागजात, आवेदन, लेखपढ वा सूचना आदान प्रदानसँग सम्बन्धित काम अघि बढ़न सक्छ। बोलेको भन्दा लेखिएको कुराले बढ़ी प्रभाव पार्नेछ। कर्कट राशि हुनेहरूको लागि आफ्नो आवश्यकता भन्दा बढ़ी खर्च गर्ने मन हुन सक्छ। किनमेल गर्दा उपयोगिता हेर्नु राम्रो हुनेछ। सिंह राशि हुनेहरूको लागि लामो समयदेखि मनमा राखेको निर्णय कार्यान्वयन गर्ने हिम्मत जुट्न सक्छ। अरूको प्रतिक्रिया सोचेर पछि हट्नु आवश्यक छैन। कन्या राशि हुनेहरूको लागि धेरै मानिसको बीचमा भन्दा केही समय एक्लै बस्न मन लाग्न सक्छ। विगतका अनुभवले अहिलेको बाटो रोज्न मद्दत गर्नेछन्। तुला राशि हुनेहरूको लागि पुरानो चिन्जान फेरि उपयोगी बन्न सक्छ। धेरै समयदेखि सम्पर्क नभएको व्यक्तिसँग कुरा हुने सम्भावना छ। वृश्चिक राशि हुनेहरूको लागि तपाईँको कामलाई नजिकबाट हेरिने अवस्था बन्न सक्छ। सानो कमजोरी पनि व्यवस्था नगर्नु राम्रो हुनेछ। धनुराशि हुनेहरूको लागि धार्मिक वा सांस्कृतिक विषयमा रूचि बढ़न सक्छ। कुनै प्रेरणादायी व्यक्ति वा पुस्तकबाट नयाँ सोच प्राप्त हुनेछ। मकर राशि हुनेहरूको लागि अरूले नदेखेको पक्ष तपाईँले सजिलै बुझ्न सक्नुहुनेछ। कुनै गोप्य वा जटिल विषय स्पष्ट हुन सक्छ। कुम्भ राशि हुनेहरूको लागि एक्लै निर्णय लिनुभन्दा विश्वासिलो व्यक्तिसँग सल्लाह गर्नु उपयोगी हुनेछ। साझेदारीमा अघि बढ़ेको कामले राम्रो दिशा लिन सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि दैनिक बानीमा सुधार गर्ने सोच आउन सक्छ। कामको क्रम मिलाउँदा समय बस्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशनपछि अब सुनौ सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको रूपरेखा। 8-10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोटेली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही असार 13 गते दोस्रो शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क फोन नम्बर 98600 71024 र 98046 77417।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश.
1: नमस्कार. सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईंलाई स्वागत छ. म अचला
2: र म उपेन्द्र. कार्यक्रम लहर जीवन सन्देश प्रस्तुतिको आज तेस्रो खण्ड. हामी आज सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गर्नेछौं.
1: सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डसेको व्यक्तिलाई खानेकुरा खुवाउन हुन्छ कि हुन्न भन्ने बारेमा हामीलाई आज भेरी प्रादेशिक अस्पताल नेपालगंजमा सेवारत डाक्टर कृष्ण प्रसाद आचार्यले जानकारी दिनुहुनेछ.
3: अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भन्या हो. किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घण्टासम्म पूर्ण विष लागिसक्छ र पूर्ण विष लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन. उसको रेयालहरू श्वास प्रश्वासमा जान्छ. त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वासमा जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ. त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ.
2: सर्पले डसेको बिरामीलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचार र सर्पदंश उपचार केन्द्रसम्म कसरी लैजाने भन्ने विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको तेस्रो खण्ड पनि आज हामी सुन्नेछौ.
4: धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौं, नत्र त दिनेशको ज्यानै जान सक्यो.
5: त्यही त भनेको राजीव, जे होस् बाइकको बीचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यो हामीले.
4: हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो. त्यही भएर यसो सोचे है मैले, मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्यारे भनेर अनि मोटरसाइकलमै लैजाउ भनेको नि.
5: हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ.
1: हतोत्साहित नहुनुहोस्, साह्रै पीर नगर्नुहोस्. धेरै जसो सर्पहरू विषालु हुँदैनन्, धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन. अझै भन्ने हो भने हानिकारक विषालु सर्पहरूले पनि मानिसलाई डसेको खण्डमा प्राय आफ्नो विष डसेको ठाउँमा पसाउँदैनन्.
2: नआत्तिनुहोस्, सर्पले डसेको व्यक्तिलाई शान्त राख्नुहोस्. कुराकानी गरेर सर्पदंशको बिरामीको चिन्ता वा तनावलाई कम गर्न मद्दत गर्नुहोस्। सर्पदंशको बिरामी आत्तिएर बढ़ी स्वास्थ्य समस्या आउने र हृदयघात समेत हुने भएकोले बिरामीलाई परामर्श दिइ शान्त पार्नुपर्छ. बिरामीलाई सजिलोसँग सुताएर सर्पले डसेको भाग चलाउन वा हल्लाउन नदिनुहोस्. सर्पले डसेको भाग सुन्निएको हुन सक्छ. सर्पले डसेको ठाउँमा टम्म कसिएको कपड़ा, गहना, औठी, घड़ी आदि भए तुरन्तै फुकाली दिएर खुकुलो बनाउनुहोस्.
1: वर्षायाम अर्थात सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ. आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ. याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहारको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्.
2: समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ. सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्. यसले ती व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ.
1: अहिले भने हामी सर्पदंशका बिरामीलाई तत्काल गर्नुपर्ने प्राथमिक उपचार र सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ र किन भनेर हामीले केही श्रोता सहभागीलाई सोधेका छौं.
6: मेरो नाम वीरबहादुर थारू हो. घर चाहिँ फटेपुर, हाल चाहिँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर 7. सर्पले कुनै मान्छेले टोकिहाले पनि उसलाई पहिला सुरुमा त प्राथमिक उपचारतिर ध्यान दिनुपर्ने हुन्छ. नजिकै रहेका एम्बुलेन्सहरू मार्फत सम्बन्धित ठाउँमा पुर्याउनु हो र सर्पले टोकेको व्यक्तिलाई चाहिँ सान्त्वना दिने, घर परिवारलाई सान्त्वना दिने र स्वास्थ्य चौकीमा या हस्पिटलमा लगेर औषधि उपचार गराउने।
7: मेरो नाम सुस्मिता शर्मा, नेपालगंज उपमहानगरपालिका छ फुलटेकरामा बस्छु। सर्पले टोकेको मान्छेलाई एक ठाउँमा शान्त बस्न लगाउने, नातिनुस् भनेर सान्त्वना दिने र घर परिवारलाई एम्बुलेन्सको नम्बर छ भने फोन गर्न लगाउने र छैन भने मोटरसाइकल वा रिक्सामा राखी छिटो भन्दा छिटो अस्पताल लग्ने, नातिनुस् ठिक भइहाल्छ भनेर सान्त्वना दिने।
8: नमस्कार, मेरो नाम प्रेम कुमार थारू हो। सर्पले टोकेमा त्यस्तो व्यक्तिलाई हामीले सान्त्वना दिने, कस्तो खालको सर्प हो, घर परिवारलाई सान्त्वना दिने, त्यो सर्पको बारेमा जाँचबुझ गर्ने, त्यसपछि नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा छिटो जाने।
9: मेरो नाम दिलबहादुर थारू हो, म राप्ती सुनारी स्टाफ पहाडीपुरमा बस्छु। सर्पले टोकेको बेला केही हुन्न भन्ने सान्त्वना दिनुपर्छ, छिटो भन्दा छिटो हस्पिटल लानुपर्छ, परिवारहरूलाई चाहिँ केही हुन्न, टाइममै हस्पिटल लाँदाखेरि त्यस्तो केही पनि हुन्न भनेर सान्त्वना दिनुपर्छ।
10: सतीश शर्मा, घुरुवा गाउँपालिका वार्ड नम्बर 4 बस्छु। सर्पले टोकेको मान्छेलाई पहिला एक ठाउँमा बस्न लगाउने र यदि केही अङ्गुठी अथवा रिङहरू केही लगाएछ भने हातबाट निकालिदिने र टाँकहरू खोल्न लगाउने, कसिने केही कुराहरू लुगाहरू त्यस्तो कसिने छ भनेपछि त्यो खोलिदिने, शान्त बस्न लगाउने, बिरामीलाई नातिनुहोस् तपाईँ सन्चो भइहाल्छ भनेर उसलाई पटक पटक सान्त्वना दिने र नातिन लगाउने, मजाले शान्त ठाउँमा बस्न लगाउने, घर परिवारको मान्छेलाई यदि नम्बर छ भने तुरन्तै एम्बुलेन्सलाई फोन गर्ने, नभए एम्बुलेन्सको नम्बर छैन भनेपछि नजिकको के हुन्छ मोटरसाइकल, साइकल अथवा अटो रिक्साहरू जे उपलब्ध हुन्छ चाँडो भन्दा चाँडो नजिकको सर्पडन्स केन्द्रमा लगेर उपचार गराउने, नजिकको हस्पिटलहरूमा सेवाहरू हुन्छ त्यहाँ लैजाने।
2: हामीले भर्खरै सुन्यौं सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले गर्नुपर्ने व्यवहारका बारेमा हाम्रा सहभागी श्रोताको विचार। उहाँहरूमध्ये केहीले सर्पले डसेको व्यक्तिलाई सान्त्वना दिनुपर्ने र बिरामीका परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै सर्पले डसेको ठाउँमा टम्म कसिएको कपड़ा, गहना, औठी, घड़ी आदि भए तुरन्तै फुकालिदिएर खुकुलो बनाउनु पर्ने कुरामा पनि उहाँहरूले संकेत गर्नुभएको छ।
1: सर्पदंश गर्मी क्षेत्रका ग्रामीण र गरीब समुदायमा विद्यमान व्यवस्था गरिएको एक स्वास्थ्य संकट हो। किसान, वनका कारिन्दा, गोठाला र माझीहरूका लागि सर्पदंश भनेको पेशागत जोखिम पनि हो। धेरै जसो सर्पदंश अविषालु सर्पबाट हुने गर्छ। सर्पले डस्ने बित्तिकै मृत्यु हुने डरले गर्दा विष भएकै जस्तो लक्षण वा भ्रम पैदा गराउँछ।
2: सर्पदंशको बिरामीलाई गरिने पहिलो प्राथमिक उपचार भनेको बिरामीलाई सान्त्वना दिनु अर्थात शान्त राख्नु हो, किनभने सर्पको डसाईपछि हुने धेरै डरका कारण पनि बिरामीहरूको मृत्युसम्म हुन सक्छ। डसेको हात वा खुट्टालाई हलचल गर्न नदिनु एउटा प्रभावकारी उपाय हो। डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ। सर्पले डसेको ठाउँलाई हल्लिन दिन हुँदैन। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ।
1: सर्पले डसेका व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विज्ञका कुरा पनि सुनाउन हुन्न उपेन्द्रजी। मलाई त सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डस्ने बित्तिकै त्यो व्यक्तिले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने बारेमा थाहा पाउन पनि मन लागेको छ।
2: तपाईँको जस्तै यो जिज्ञासा हाम्रा सहभागी श्रोताहरूको पनि हुन सक्छ नि असलाजी। बरु ढिलो नगरिकन सर्पदंश सम्बन्धी विज्ञ लुम्बिनी प्रदेश नेपालगंज स्थित भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर कृष्ण प्रसाद आचार्यसँग गरिएको यो कुराकानी सुनौ अनि बाँकी छलफल गरौंला।
3: मेरो नाम डाक्टर कृष्ण प्रसाद आचार्य, म अहिले भेरी अस्पताल नेपालगंजमा कार्यरत छु।
2: सर्पदंशसँग गाँसिएका रोकथाम, त्यसै गरी सचेतना व्यवस्थापन र प्राथमिक उपचार, यसमा

0: बिख नभएको सर्पको चान्स बढी हुन्छ। तैपनि त्यस्तो सर्प टोकिसकेपछि पहिला कुरो त आत्तिनु हुँदैन, सबै सर्पहरू विषालु हुँदैनन्। हाम्रो नेपाल कन्टेक्स्टमा चाहिँ 100 मध्ये 90 सर्पले टोकेको खण्डमा त्यति बेला बिख नभएको हुन्छ। त्यसो भएको धेरै समय विषालु सर्प होइन रहेछ भनेदेखि त सामान्य कमिला टोके जस्तै हो, त्यसले कुनै अप्ठ्यारो पराउँदा सामान्यतया एउटा टिटी खोप लगाएर बिरामीलाई चाहिँ घर पठाइदिए हुन्छ, यदि हामीले सर्प विषालु होइन भन्ने कन्फर्म गर्यौँ भने। तर सबै मान्छेलाई त्यो कन्फर्मेसन हुँदैन, त्यही भएर 11-12 विषालु सर्प टोकेको लक्षण आउँछ कि भनेर अस्पतालमा राख्ने चलन चाहिँ हुन्छ। यदि कन्फर्म छ सर्पको फोटो खिचेर ल्याएर सर्प लिएर आएको छ र यो बिख रहित सर्प हो भने तपाईँलाई लाग्छ, तपाईँले अरू एक दुईजना एक्सपर्ट छ भने कन्फर्म गर्नुहुन्छ भने त्यसलाई बिरामीलाई टिटी खोप लगाएर
1: जस्तो सर्पले डसेको छ भने त्यस्तो अवस्थामा उनीहरू चलमलाउनु हुन्न अथवा उनीहरू शान्त रहनुपर्छ, यस्तो बारेमा केही व्याख्या गरिदिनुहुन्छ?
0: एकदमै ठिक कुरा हो। तर यदि सर्पले दसेको छ र त्यो विष छोडेको छ सर्पले भनेदेखि चाहिँ मान्छे चलमलाएर हिँड्यो भनेदेखि त्यो टोकेको ठाउँबाट विष छिटो भन्दा छिटो रक्त सञ्चारमा फैलिएर बिरामीको ब्रेनसम्म पुग्छ र बिरामीलाई विषको असर छिटो पुग्छ। त्यही भएर जहाँ टोकेको त्यो भागमा चाहिँ हामीले त्यसलाई रेस्ट गरेर राख्यौँ भने त्यहाँबाट ब्लड सर्कुलेसन कमी हुन्छ र शरीरको रक्त सञ्चारमा विष पुग्न समय लाग्छ र त्यो समयलाई हामीले किन्न सक्छौँ अस्पतालसम्म पुग्न। त्यसो भएको नचल्नु नचलाउनु भनेको कारण त्यो र अब आत्तिनु हुँदैन भन्ने कुरा त जहिले पनि ठिक हो, किनभने मान्छे कहिले काहीँ सर्पल टोक्यो भनेर आत्तिएर डरले गर्दाखेरि मान्छे बेहोस हुन सक्छ, न्युरोजेनिक सकमा जान सक्छ। त्यसो भएर आत्तिनु हुँदैन, सम्भव भएसम्म नचलिकन र टोकेको भागलाई नचलाइकन राख्नुपर्छ।
1: सर्पले डसेको व्यक्तिलाई डसना साथ अथवा डसेपछि केही खुवाउने पियाउने यस्तो तर्फ भने के सल्लाह दिनुहुन्छ?
0: सर्पले डसिसकेपछि हामीले अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घण्टासम्म पूर्ण बिख लागिसक्छ र पूर्ण बिख लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वास प्रश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रियालहरू श्वास प्रश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वास प्रश्वास जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ। तर यदि हामीले सर्प टोक्ने बित्तिकै अस्पतालमा पुग्यौं र सर्पको फोटो खिचेर लिएर आयौँ कन्फर्म गरेर अथवा सर्पै लिएर आयौँ मारेर सर्प चिन्ने मान्छेलाई देखायौँ र यो विषालु सर्प होइन भने कन्फर्म भइसकेपछि चाहिँ हामीले मुख बारी राख्नु पर्दैन।
1: सर्पले डसेको अथवा ठुङ्गेको अथवा टोकेको जे भनौँ त्यस्तो बिरामीलाई टोकेको ठाउँतिर बाँधिदिने भन्ने चलन छ, त्यस्तो बाँध्ने चलनको बारेमा केही भन्न चाहनुहुन्छ?
2: सान्दर्भिक प्रश्न सोध्नुभयो। अब पहिला चाहिँ त्यो सर्प टोकेको केही माथि जुन अङ्गमा टोकेको त्यसको माथि चाहिँ बाँध्ने चलन थियो, ताकि त्यसको उद्देश्य चाहिँ सर्पको विष त्योभन्दा माथि नजाओस् भनेर। तर मान्छेहरूले कति बाँध्ने भन्ने कुराको मेसो नपाउँदाखेरि चाहिँ धेरै टाइट बाँध्दाखेरि सर्पले टोकेको त बरु विष नलाग्न सक्छ तर उसको रक्त सञ्चार रोकिएर मान्छेको हात खुट्टा नै काट्नु परेको अवस्था र त्यसले ज्यानै लिएको अवस्थाले गर्दाखेरि त्यसलाई चाहिँ अहिले नगर्ने भनेर चाहिँ प्रोटोकलमा राखेको छ, त्यो नगर्दा नै ठिक हुन्छ, किनभने गर्दाखेरि चाहिँ नजानेर गर्यो भने झन् त्यसले बढी क्षति पुर्याउने भयो।
1: त्यसै गरी यो औठी घडी पेटी
2: औठी र घडीको कुरामा चाहिँ अथवा कुनै बाला सला लागेको छ भनेदेखि जो हातमा अथवा खुट्टामा त्यस्तो अवस्थामा हामीले निकाल्दा राम्रो हुन्छ, पहिला नै निकाल्ने ताकि त्यो सर्पल ठोकेको ठाउँ सुनिँदै आएर पछि त्यसले घडी औठी र त्यो बालाले नै रक्त सञ्चार रोक्नलाई चाहिँ सहयोग पुर्याउन सक्छ। त्यसो भएर सुरुमै निकाल्दा राम्रो।
1: जस्तो यहाँ भेरीको अथवा मध्यपश्चिमको बाँके बर्दिया कैलाली त्यसै गरी दाङदेवखुरी कपिलवस्तु क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्र सर्पदंशको प्रकोप भएको क्षेत्र हो, चलन चल्ती के अझै पनि कुनै किसिमको पुरानो चलन जस्तो उदाहरणको लागि धामी झाँक्री झारफुक यस्तो गर्ने चलन छ अझै पनि?
0: छ, त्यो चाहिँ विशेष गरी आदिवासी थारूहरू अनि त्यहाँको मधेसी जनताहरू अझै बढी छ। एकचोटि उदाहरण के भएको छ भने राति 1 बजेतिर सर्पले टोकेछ करे सर्पले बिरामीलाई, त्यसपछि बिरामीका आफन्तहरूले सर्पलाई चाहिँ जिउँदै समातेर लिएर आए, लिएर आइसकेपछि अस्पतालमा आउँदाखेरि चाहिँ बिरामी चाहिँ बितिसकेको छ तर चाहिँ सर्प चाहिँ जिउँदै छ। त्यस्तो अवस्थामा चाहिँ उनीहरूले के गरेछन् भनेदेखि चाहिँ सर्पको पूजा गर्न लागेछन्, देवताको पूजा गर्न लागेछन्, फुक्न लागेछन्, त्यसले गर्दाखेरि चाहिँ समय उनीहरूले व्यतीत गरे र बिरामी मर्यो।
1: सर्पले डसिसकेपछि एम्बुलेन्स अथवा के तरिकाले सकेसम्म उपचार केन्द्र पुर्याउनलाई यहाँले सल्लाह दिनुहुन्छ?
0: सर्पले डसिसकेपछि सबभन्दा पहिला आफ्नो वरिपरि नजिक जुन साधन अभाइलेबल छ जसले चाहिँ छिटो पुर्याउन सक्छ, सामान्यतया एम्बुलेन्स नभए पनि अहिले त गाउँ गाउँमा अटो रिक्सा पुगेको छ, अटो रिक्सामा जान सकिन्छ, मोटरसाइकलमा दुईजनाको बीचमा चाहिँ स्नेक बाइट भिक्टिमलाई राखेर सर्पबाट पीडित भएको व्यक्तिलाई राखेर लान सकिन्छ, कतिपय अवस्थामा साइकल

0: मा राखेर पनि लान सकिन्छ. त्यसो भएकोबाट दूरी घटाउने स्पिड भएको जुनसुकै साधनबाट चाहिँ हामीले चाहिँ अस्पताल पुर्याउन सक्यौँ.
1: अर्को जिज्ञासा, जुन सर्पले डस्छ त्यो सर्पको तस्विर खिच्नु अथवा फोटो खिच्नु भन्छन्, यो कतिको उचित सल्लाह हो?
2: एकदम राम्रो सल्लाह हो सर, यसले धेरै आइडिया दिन्छ. बिरामीले अनावश्यक दुःख पाउनु पर्दैन कुरेर, र डक्टरले पनि कन्फिडेन्टली यो चाहिँ विषालु सर्प हो, विषालु सर्प चिनेर बिरामीलाई बेलैमा घर पठाउन सक्छ.
1: मरिसकेको सर्पलाई पनि चलाउनु हुन्न छुनु हुन्न भनिन्छ, योसँग कतिको सत्यता छ?
2: त्यो ठिक हो, मरिसकेको सर्प भनेर मान्छेले भ्रममा परा हुन सक्छ, सर्पले रेस्ट गरेर हुन सक्छ. त्यस्तो बेलामा उसलाई चलायो भने र पूर्ण नमरिसकेको सर्पलाई झन् उसले फेरि ठुङ्न सक्छ. त्यही भएर मरेको सर्पलाई केही समयसम्म चाहिँ चलायो भने पनि सतर्कता साथ चलाउनु पर्छ, र सकेसम्म नचलाउनु भनेर सल्लाह दिन्छु.
1: हाम्रो यो नगर गाउँहरूमा बस्तीहरूमा सर्प ल्याएर विभिन्न किसिमको खेल देखाउने, विभिन्न किसिमको रमिता गर्ने चलन छ, यो सर्पलाई यस्तो किसिमको रमिता अथवा यस्तो किसिमको खेलहरू गर्नु कतिको उचित हो?
2: त्यो चाहिँ मेरो विचारमा त्यति ठिक होइन, किनभने मान्छेहरूले उसले विषालु सर्प भयो भने उसको चाहिँ दाँत निकालेर ल्याएको हुन्छ अथवा विक्रय सर्प ल्याएको हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरूमा के पर्न सक्छ एउटा भ्रम, भने उसको सर्पलाई त खेलाउन सकिँदो रहेछ, सर्प भने त सहयोगी प्राणी रहेछन् भनेर त्यो खालको चाहिँ उनीहरूलाई दुस्साहस पलाउन सक्छ, उनीहरूले सर्प समाप्ति खेलाउने गर्न सक्छन्. त्यस्तो भएर त्यस्तो प्रवृत्तिलाई चाहिँ रोक्नुपर्छ, र त्यो बच्चाहरूको अगाडि चाहिँ देखाउनु हुन जस्तो लाग्छ.
1: हिजो आज सर्प सम्बन्धी विभिन्न किसिमका सर्पलाई रेस्क्यु गर्नेहरू पनि थुप्रो हुन थाल्नु भएको छ, सर्पको रेस्क्युअरहरूलाई के सल्लाह छ?
2: सर्पको रेस्क्युअरहरूलाई मेरो एकदमै उहाँहरूलाई शुभकामना छ, उहाँहरूले सुरक्षित साथ सर्पको रेस्क्यु गर्नुहोस्, सर्पको रेस्क्यु गर्दा गर्दा उहाँहरूको रेस्क्यु गर्न नपरोस् मेरो चाहिँ उहाँहरूलाई शुभेच्छा छ, किनभने सर्पको रेस्क्यु एउटा खतरनाक काम हो, आफ्नो जोखिम मोलेर उहाँहरूले काम गर्नुहुन्छ. सर्पलाई जोगाउन, सर्पलाई चाहिँ अनावश्यक मरणबाट जोगाउन उहाँहरूको भूमिका रहन्छ. तथापि यस्तो गर्दै गर्दा धेरै रेस्क्युअरहरूको हामीले देहान्त भएको थाहा पाएका छौँ, रेस्क्यु गर्दा गर्दै. त्यसो भएको पूर्ण पोख्त नभइकन राम्रोसँग ब्याकअपको लागि साथीभाइसँग कन्ट्याक्ट नगरिकन चाहिँ रेस्क्युअरमा नजानु होला भन्ने मेरो सुझाव दिन चाहन्छु.
3: सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विशेष गरी सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र खानेकुरा खुवाउन नहुने विषयका बारेमा हामी सबैलाई प्रष्ट हुने गरी बताइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्य प्रति हामी आभारी छौं.
4: खै भाउजू कता हुनुहुन्छ?
5: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै.
4: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
6: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
4: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्. र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ.
5: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
4: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन.
7: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ. टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्. बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ. कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्. यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ.
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ.
1: आज हामी सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गरिरहेका छौं. अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यसँगको कुराकानी सुन्यौं.
3: यति बेला भने रञ्जनी र राजीवको कथाको तेस्रो भाग सुन्ने बेला भएको छ. सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पहरू पनि हाम्रो पर्यावरणका अभिन्न अंग भएकोले यिनीहरूलाई मार्नु हुँदैन भन्ने कुरा सिकाए। सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन सुझाएका थिए।
1: राजीवको छिमेकी नथु काकाको घरमा सर्प आउनुको मुख्य कारण घर वरिपरिको झाडी र दाउराको चाङ हो भन्ने सहजै अनुमान नातिकाबाट भएको छ। नथु काकाको घरबाट निस्कदै गर्दा राजीव र रञ्जनीले हटिया जाने कुरा गर्दै थिए। राजीवको हातमा सर्पले दसेको घाउको दागको पनि कुराकानी हुँदै थियो। त्यत्तिकैमा दिनेशलाई सर्पले टोकेको भनेर रञ्जनीलाई फोन आयो। दिनेशका बारेमा थाहा पाउन र उनको उपचार कसरी हुन्छ भन्ने बुझ्न हामी पनि रञ्जनी र राजीवसँगै जाउँ न।
9: मलाई सर्पले टोक्यो, म त मर्छु कि के हो अब।
10: नाच्यौ न दिनेश, शान्त भएर बस न, राजीव र रञ्जनी पनि आइहाले नि।
11: नाच्यौ न दिनेश, तिमीलाई केही पनि हुँदैन, नाचिकन सुतिराख त।
9: मलाई त एकदमै डर लागिरहेको छ रञ्जनी।
5: दिनेश नाच्यौ न, केही हुँदैन तिमीलाई, शान्त भएर बस त। अनि सर्पले टोकेको भाग नचलाऊ र नहल्लौ है, सुनिन सक्छ, बुझ्यौ नि।
9: हुन्छ हुन्छ,
11: अब हामी तिमीलाई सर्पदंश उपचार केन्द्रमा लैजान्छौ, अनि त ठिक भइहाल्छ नि, होइन राजीव?
5: हो नि दिनेश, नचल है, म तिम्रो बेल्ट पेटी औठी घडी खोलिदिन्छु है।
11: हुन्छ, एम्बुलेन्स आउन समय लाग्छ जस्तो छ, तिम्रो बाइकमा राखेर लाने कि राजीव?
5: हुन्छ हुन्छ रञ्जनी, बरु खुट्टा नहलाइकन तिमी र वन्दना मिलेर दिनेशलाई मेरो बाइकमा राख, अनि तिमी पछाडिबाट चढेर दिनेशलाई समय अनि उपचार केन्द्रमा पुर्याइहालौ।
11: ल वन्दना, मलाई सहयोग गर त दिनेशलाई बाइकमा राख्नको लागि।
10: हुन्छ रञ्जनी, म यता दायाँतिरबाट समाएर उठाउँछु, अनि तपाईँले चाहिँ बायाँतिरबाट समाएर उठाउनु।
11: हुन्छ ल, बिस्तारै है, सर्पले टोकेको खुट्टा नहल्लाउ है दिनेश, अनि राजीव तिमी बाइक स्टार्ट गर त।
5: हुन्छ हुन्छ,
11: हो ल, बिस्तारै राख त बाइकमा। अँ ल, उचाल त दिनेशलाई वन्दना।
10: हुन्छ रञ्जनी,
5: ल
10: ल नभए अब तपाईँ पनि चढ्नुहोस् रञ्जनी बाइकमा।
11: हुन्छ, तिमी दिनेशलाई समातिराख है म नचढेसम्म।
10: हुन्छ हुन्छ,
11: ल भयो राजीव जाउँ।
5: हुन्छ हुन्छ, ल वन्दना हामी पुगेर आउँछौ है त।
12: तपाईँहरूले उहाँलाई समयमा नै सर्पदंश उपचार केन्द्रमा ल्याएर अति नै राम्रो गर्नुभयो। यस्तो बेलामा सबभन्दा छिटो यातायातको माध्यम जे हुन्छ त्यसैबाट उपचार केन्द्रमा ल्याइहाल्नुपर्छ। थोरै ढिलो गर्दा पनि ठूलो पुल हुन्छ र पछुताउनु पर्ने हुन्छ। अनि दिनेश भाइ, अर्को मेरो मुख्य प्रश्न, सर्प कस्तो थियो?
11: सर्प त करेट थियो स्वास्थ्य कर्मी दी, दिनेशको जुत्तामा लुकेर बसिरहेको रहेछ, अनि जुत्ता लगाउनु खोज्दा दसी त हाल्यो।
12: ए पक्का नै छ नि होइन, करेक्ट नै हो भनेर?
11: पक्का छु दिदी, मैले मोबाइलबाट फोटो पनि खिचेको छु।
12: ए ल ठिक छ, म अब दिनेशलाई विष विरोधी औषधिको सुई लगाइदिन्छु, अनि त ठिक भइहाल्छ। ल अब नातिका नै आराम गर त, म सुई लगाइदिइहाल्छु।
5: ल दिनेश, अब आतिनु पर्दैन है।
9: धन्यवाद है राजीव दाई, रञ्जनी दिदी, तपाईँहरूको यो गुण म कहिले बिर्सिने छैन।
11: ल ल, अहिले यस्तो कुरा गर्ने समय होइन, आराम गर बरु।
9: हुन्छ
12: ल, सुई पनि लगाइदिए, अब नातिका नै आराम गर। अनि तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद है, किनकि समयमै तपाईँहरूले उहाँलाई सर्पदंश उपचार केन्द्रमा ल्याएर एकदमै राम्रो गर्नुभयो। किनकि सर्पको दसाईबाट प्रभावित व्यक्तिलाई समयमा नै उपचार गर्न सकेमा बचाउन सकिन्छ र यसबाट हुने मृत्यु कम पनि गर्न सकिन्छ।
5: त्यही भएर नै हतार हतार गरेर सर्पदंश उपचार केन्द्रमा लिएर आइहालेको स्वास्थ्य कर्मी दिदी।
12: अनि सही र भरपर्दो जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनेर पत्ता लगाउनको लागि वेबपेज snakebitenepal.org र www.facebook.com/snakebitenepalमा पनि लगइन गरी आवश्यक जानकारी लिन सकिन्छ है।
11: ओहो, कति महत्वपूर्ण जानकारी दिनुभएको दिदी, अब केही जानकारी लिनु पर्यो भने
13: यही snakebite.nepal.org मा र www.facebook.com/snakebite.nepal पेजमा गएर लिन्छौ। हैन त राजीव?
5: हो नि। ल रञ्जनी, रात पनि पर्न लाग्यो, म तिमीलाई घरसम्म पुर्याइदिन्छु अनि दिनेशलाई फेरि लिन आउँछु।
13: ल त सिस्टर, म अहिले लाग्छु है त। नमस्ते।
14: अनि स्वास्थ्य कर्मी दिदी, म तपाईँलाई सर्वको फोटो पनि पठाइदिइहाल्छु है त वाट्सएपबाट।
12: हुन्छ, मलाई रेकर्ड राख्न नि मद्दत पुग्छ।
13: बाइकमा बसे म राजीव।
5: हुन्छ, बस न राजीव। धन्न समयमा दिनेशलाई सर्पको दंश उपचार केन्द्रमा ल्याउन सक्यो, नत्र त दिनेशको ज्यानै जान सक्यो।
13: त्यही त भनेको राजीव, जे होस् बाइकको बीचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौं हामीले।
5: हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचेँ है मैले। मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्यारे भनेर, अनि मोटरसाइकलमै लैजाउ भनेको नि।
13: हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ।
5: हो नि, अनि यहाँ आएर कति महत्वपूर्ण जानकारी पनि पायौं। सर्पदंश उपचार केन्द्रको बारेमा अझै जानकारी लिनको लागि भरपर्दो वेब पेज पनि थाहा पाएँ, snakebite.nepal.org भनेर।
13: त्यही त है। बरु सुन न, भोलि मसँग हाट जान्छौ?
5: किन, के छ र त्यस्तो हाटमा?
13: अब गएपछि पो थाहा हुन्छ त।
5: अब भन न त, के कुरा छ त्यस्तो हाटमा भनेर?
13: सरप्राइज।
3: रञ्जनी र राजीवका सहकर्मी दिनेशलाई जुत्तामा लुकेर बसेको सर्पले जुत्ता लगाउने बेलामा डसेछ। सबैजनाले दिनेशलाई सान्त्वना दिएका छन्। सर्पले डसेको ठाउँलाई हल्लिन दिइएको छैन भने खानेकुरा पनि खान दिइएको छैन। उनको शरीरमा भएका टम्म कसिएका कपड़ा, पेटी, औठी, घड़ी आदि खोलेर खुकुलो पारिएको छ। हामीसँगै भएको जो कोहीलाई सर्पले डसेको खण्डमा हामीले गर्नुपर्ने कुराहरू पनि यिनै हुन्।
1: सँगसँगै हामीले कपड़ा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने कुरा पनि आजको छलफलको महत्वपूर्ण सिकाइ हो। त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर सर्पदंश उपचार केन्द्रमा लैजानु पर्ने कुरा पनि आजको नाटकबाट हामीले सिकेका छौं। अर्को प्रस्तुतिमा पनि रञ्जनी र राजीव बीचको संवाद हामी सुन्ने नै छौं।
8: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौं।
3: सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस तेस्रो भागबाट म अचला
1: र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी पनि लिएर आउने नै छौ।
3: आजलाई विदा दिनुहोस्। नमस्ते।
15: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
17: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
18: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
17: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
18: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
17: भर्ना हुने विषयहरू
18: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
17: नेत्र विज्ञान ओए
18: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
17: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकोर।
0: कार्यक्रम लोक चौतारी

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825377772।
4: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
5: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
4: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी। फोन नम्बर 091523312 र 523949।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
4: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
3: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
5: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
3: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
4: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
3: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
5: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
6: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
9: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
9: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ।
9: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
9: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौ।
10: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीका फोर एफएमके बिहानी 9 बजे थारू भाषा के खोज खबर में अपनी कौन स्वागत बा खोज खबर से मई सीता चौधरी के राम राम। अपने उकरा सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट के संग अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र ओ नेपाली पात्र म फेसबुक बाटी खोज खबर शुरू करी खबर के मुख्य मुख्य शीर्षक से टीकापुर अस्पताल में संचालन मरलक एआरटी सेन्टर में यह वर्ष 531 जना एचआईवी संक्रमित से अड़ेला संक्रमित के पोषण में सघना मार कार्की ठक्कर में से दुई बालिका की मृत्यु मनसून कमजोर हुलक नेपालमा वर्षा औसत से कम पश्चिम नेपालमा मनसून अभिन सक्रिय नै हुल ओ फिफा विश्वकप 2026 नर्वे हटाइटी फ्रान्स समूह आईके विजेता टीकापुर अस्पतालमा सञ्चालनमा रहलक एआरटी सेन्टरमा से यह वर्ष 531 जना एचआईभी संक्रमित सेवालेटिरहलबाट अस्पतालमा से एआरटी सेवालेना एचआईभी संक्रमितमा 207 जना पुरूष 304 जना महिला 11 जना लैंगिक अल्पसंख्य 9 जना बालबालिका रहलबाट सेन्टरमा कैलालीके नौपालिका बर्दिया सुर्खेतके बिरेमहुक्रफे सेवालेना कर्लबाट यहाँ मसे सेवालेना टीकापुरके 139 जना बिरामी रहलसेफे उहाँक्र अन्य ग्रामीण पालिका मरहलबाट एचआईभी संक्रमित अभिन समाजमा सम्मानजनक व्यवहार नै हुलक थियो बिरमे हुक्र लुकी उपचार सेवालेना कलक अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउण्डेशन नेपाल एएचएफ नेपाल जनेलवा टीकापुर अस्पतालमा सेवालेना अहिलक बिरमे हुक्र पहिचान खुल्ना डरले अन्य पालिकाके धेरैना कलसेफे टीकापुरके कुसी बिरमे हुक्र अन्य पालिकाके धनगढ़ी लम्की चुहा जाके सेवालेना कलबाट टीकापुरमा एड्स हेल्थ केयर फाउण्डेशन नेपालद्वारा संचालित सेन्टर सन् 2012 से काम करतीहरूबाट संस्थाकी एचआईभी एड्स निदान उपचार हो हेरचाहमा सघैटिएलक एएचएफ नेपालकी काउन्सिलर मीनबहादुर बोहरा बटिलोबाट उहाँकी अनुसार चालू आर्थिक वर्षमा संस्थाकी उपचारकी लाग अनियन्त्र जाइपर्ना समस्या हुलक 835 जना यातायात खर्च सघैलक 316 जना अस्पतालमा उपचार गर्न अहिलक पोषण सहयोग मार्फत खाना खोइलक स्वास्थ्य बीमामा नैपलक औषधि खरिद करपर्ना समस्या हुलक 201 जना उपचार खरिदमा सघैलक 12 जना बिरमे हुकन आकस्मिक उपचार के लाग सघैलबाट अस्थकसँग एचआईभी संक्रमित सक्कु बिरमे हुक्र स्वास्थ्य बीमा आबद्ध गर्न सहयोग गर्न कर्गिबा संस्थाके बिरमे हुक्र नियमित औषधि सेवन कर्के नै कलक निगरानी गर्न भाइरल लोड नियमित परीक्षणमा सघैना कलबाट पालिकाके अनुसार तथ्यांक हेलक टीकापुरके 139 जानकी 81 लम्की चुहा 162 बर्दगोरियामा 52 जोशीपुरमा 33 भजनीमा 18 घोडाघोडीमा 18 मोहनल्यानके 44 धनगढ़ीके 1 बर्दियाके 9 सुर्खेतके 1 जना यहाँ शिष्य अरिना कलबाट एचआईभी संक्रमित पोषणके समस्या नियमित आमदानीमा समस्या हुटिरहलबा टीकापुर लम्की चुहा लगायती कुशपालिका पोषण सहयोग कलर पाछ कुश राहत हुलक बिरमुख रबोटिलोबाट इलाका प्रशासन कार्यालय टीकापुरके प्रमुख तारानाथ पनेरू एचआईभी संक्रमितके उपचार ओ हकित केलाक मजा हुलक आफ्नो समुदायमा रोग निदान केलाक काम करपना उपचार मलना स्थानीय पालिका अधिकार के क्षेत्र में काम करना संघ संस्था के समन्वय आवश्यक लगबोटिलो पृथ्वी राजमार्ग अन्तर्गत तनहुके आबू खैरेनी गाउँपालिका 2 मार्की चोकमा कारके ठक्कर मसे 2 बालिकाकी मृत्यु हुलबा भारतमा दर्ता हुलक कारके ठक्कर देलक आबू खैरेनी गाउँपालिका 2 निवासी 6 वर्षीय सायना थापा व 5 वर्षीय उलियम थापाकी मृत्यु हुलक जिल्ला प्रहरी कार्यालय प्रहरी न्याय परीक्षक दरिका प्रसाद घिमिरे जानकारी देलबाट शुक्रबार अपराह्न विद्यालयमा से घर लौटिकरल उहाँकनके कारमा ठोकिल रह गम्भीर घाइती हुलक उहाँकनके उपचारके क्रममा चितवनमा शनिबार बिहानकी मृत्यु हुलबा देशभर मनसून सक्रिय हुलेसफे अपेक्षाके अनुसार वर्षा हुई नै सक्ला कुल वर्षा अवसर से उल्लेख रूपमा कायम कम हुतिरहलबा जल तथा मौसम विभागके तथ्याङ्क अनुसार जून 125 तारीकसम्म देशभर औसत 149 मिलीमिटर वर्षा मापन हुलबा जुन यही अवधिकी औसत वर्षा 214 मिलीमिटरके 69.6% हो। हरेक दिन दैनिक औसतकै 90% से कम वर्षामा पहिलो विभागकै तथ्याङ्क मौलिकवार विभागकै अनुसार विशेष गरी महिनाकै सुरुवाती दिनमा वर्षा अत्यन्त न्यून रहेसफे पाछक दिनमा कुछ सुधार देखाउँछ सामान्य अवस्थासम्म पुग्न सकल हो। मौसमविद डेभिड ढकालकै अनुसार यस वर्ष मनसून नेपालमा सदर नीतिसे ढिला प्रवेश गर्नसँग प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहला। वर्षामा कमी देखिँदा कमजोर मनसूनकै कारण कृषि रोपाई जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त कलबाट मौसमविद ढकाल पाँच प्रदेशकै कुछ भागमा केही विस्तार हुलक मनसूनी प्रणाली अभिन कमजोर अवस्थामा रहलक। देशकै बाँकी क्षेत्रमा विस्तार हुई कुछ दिन लग्न सिक्न बोटेलबाट विभागकै हे मनसून अवधिमा नेपालमा सदरसे कम वर्षा हुन वा तापक्रम बढ्न प्रक्षेपण गरिदिँदा देशकै पूर्वी भागमा कुछ वर्षा हुलेसे फेरि पश्चिम भागमा फेरि वर्षा नै हुलको कालसे वर्षा हुन सम्भावना देखिल मौसमविद ढकाल जानकारी दिलबाट। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरमा विद्यार्थीहरू स्वागत तथा विदाई कार्यक्रम गरिदिँदा इन्स्टिच्युटमा सामान्य चिकित्सा एचए पढ़तिरहल दोस्रो वर्षकी विद्यार्थीको र प्रथम वर्षकी विद्यार्थीको स्वागत हो। तेस्रो वर्षकी विद्यार्थीको विदाई कलबाट विद्यार्थी गौरव भण्डारीकी अध्यक्षता महिला विदाई तथा स्वागत कार्यक्रम इन्स्टिच्युट व्यवस्थापन समितिकी अध्यक्ष जनक बहादुर खड्का प्रमुख अतिथि रही सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरमा 120 जना विद्यार्थी पढ़तिरहलबाट खोज खबरमा एकरी विश्राम विश्राम पाछ फेरि सेवी सुन्ती रवि सामुदायिक रेडियो टिकापुर एफएम।
1: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउं चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849588008।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
5: यही असार 13 गते दोस्रो शनिबारका दिन
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: जानकी गाउँपालिका वडा नम्बर 3 सुवर्णपुर स्थित छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शेष सदस्यगण कृषि सामग्री वितरण कलबाट संस्थाकी गुड नेभर्स इन्टरनेशनल नेपालके आर्थिक तथा प्राविधिक सहयोगको साझेदारी संस्था सेवक नेपालके समन्वयमा खुट्टो कोदालो क्यारेट लगायतकी कृषि सामग्री वितरण कलबाट संस्थाकी सहकारीकी 23 जना शेर सदस्यकोन सामग्री वितरण कलबाट शेर सदस्यकोन कृषि कार्यमा सहयोग पुगिन सामग्री वितरण कलक सहकारी संस्थाकी व्यवस्थापक वीरेन्द्र चौधरी बुटिलोबाट संस्थाकी हिंसा कफे सदस्य हुकनकी आयोजनमा सहयोग गर्न उद्देश्य बंगुरो छिर्के पठिया वितरण गर्दै लक्ष व्यवस्थापक चौधरी जानकारी दिएबाट कृषि सामग्री पाइलपास कृषि फर्ममा सहयोग पुग्न हुल खुशी लगलग जानकी गाउँपालिका वडा नम्बर 6 के राजेश नि डंगुरा बुटिलोबाटी वस्तक जानकी वडा नम्बर 6 सुवर्णपुर के माया थारूफे सहकारीमा से कृषि सामग्री पाइलपास कृषि कार्य हुकन व्यावसायिक रूपमा आघा बढ़ेन सहयोग खुना बुटिलोबाटी सहकारी संस्था शेयर सदस्य संघ बचत संकलन संघ आयोजनमा सहयोग पुगेन उद्देश्यकी कृषि सामग्री वितरण धेर जसिन किसिमकी सिपमूलक तालिम संचालन बंगुर छेगरीके पठिया वितरण कृषि केलाक मलखा वितरण लगायतकी काम कर्तीबाट सहकारी संस्थामा 8 शेयर सदस्य रहलबाट सुदूरपश्चिम विश्वविद्यालयकी 6 दीक्षान्त समारोह शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलकी अध्यक्षतामा सम्पन्न हुल्बा समारोहमा धेर सिनी संघकाकी 2,499 विद्यार्थी दीक्षित हुल्बाट यही अवसरमा विद्यार्थी रिधि पीएचडी उपाधि प्राप्त डाक्टर तुलसी कुमार यहाँ फेरि दीक्षित करगिल रह विश्वविद्यालयकी पहिलो 4 जना उत्कृष्ट विद्यार्थी डिन्स पदक प्रदान कलबाट डिन्स पदक मथुरा प्रसाद उपाध्याय कैलाशराज भट्ट आयुषा जोशी भरत साउथ प्रदान करगिल वस्तक चार सलर पदक व्यवस्थापन संघकाकी निशान्त चन्द तथा भाइस चार सलर पति कृषि विज्ञान संघकाकी कैलाशराज भट्ट प्राप्त कलबाट स्वर्ण पदम के ललिता कार्की दुर्गादेवी निशान्त चन्द प्रेम बहादुर काय दिवाकर पन्त भरत साउत कविता जोशी रजिन बोहरा कैलाश राज भट्ट प्रदान कलबाट दीक्षान्त समारोहमा 767 विद्यार्थी गाउन सहित सहभागी हुने सहभागी मध्ये कृषि विज्ञान के 33 शिक्षा संकाय के 242 इन्जिनियरिङ के 53 मानविकी तथा सामाजिक विज्ञान के 182 व्यवस्थापन के 239 विज्ञान तथा प्राविधिक के 18 विद्यार्थी रहलबाट शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति व रजिस्ट्रार नियुक्त के लाख सर्टलिस्टमा उपलब्ध जना उम्मेद्वारकी नाम सार्वजनिक करगिलबा शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित उपकुलपति तथा रजिष्ट्रार नियुक्त सिफारिश समितिको उपकुलपति पदकेलाक आवेदन देलक 3 जना व रजिष्ट्रार पदकेलाक आवेदन देलक 7 जना सर्टलिस्टमा समावेश कलबाट समितिके सूचना अनुसार उपकुलपति पदकिलाक तनहुकी प्रधानाध्यापक डाक्टर काजीराम अधिकारी काठमाडौँकी प्रधानाध्यापक डाक्टर सुनिल कुमार जोशी रूपन्देहीकी प्रधानाध्यापक डाक्टर माधव लम्साल सर्टलिस्टमा पर्लबाट जोशी इन्स्याको विश्वविद्यालयकी उपकुलपति होस्कल व्यक्तिहरूबाट सरकारद्वारा अध्यादेश मार्फत नयाँ व्यवस्था लागू हुल्पाछ उहाँ पदमुक्त हुल रहे वसंकरकै रजिष्ट्रार पदकिला कैलालीकी प्रधानाध्यापक डाक्टर पदमराज जोशी तनहुकी प्रधानाध्यापक डाक्टर काजीराज राम चौध अधिकारी बैटरीके भीमबहादुर चन्द महतोरीके डाक्टर कादिर आलम बर्दियाके प्रधानाध्यापक डाक्टर दयाराम पोखरेल बैटरीके राजेश कुमार ठकुराठी ओ कञ्चनपुरके डाक्टर डमरू प्रसाद पनेरू सर्टलिस्टमा पर्लबाट सिफारिस समितिके अनुसार सर्टलिस्टमा परक उम्मेद्वार हुकनके प्रस्तुतिकरण हो अन्तर्वार्ता पाछ उपकुलपति तथा रजिष्ट्रारके अन्तिम सिफारिस गर्ना कर्लबाट 1 लाख असार 15 गतेकी मिति तोगिल्बा। खोज खबरमा फेर्से विश्राम विश्राम पाछ फेर्से विश्वतिर विश्राम सामुदायिक रेडियो टिकापुर एफएम।
6: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
7: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
9: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
8: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
9: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
8: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
9: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
0: विश्राम पासा फ्रेसे स्वागत बा। व्यवस्थापिका संसद अन्तर्गत प्रतिनिधि सभाकीय शनिबार किला तयहुलक बैठक विशेष कारणवश सर्की आइतबार पुग्लबाट संघीय संसद सचिवलाई के शुक्रबार सूचना जारी गर्दै बैठक के दिनु समय परिवर्तन हुलक धन्यवाद। सचिवालय के महासचिव पद प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार इन्स्याग 13 गते शनिबार बिहानकी 11 बजे बैठक सर्की निधान कलक प्रतिनिधि सभाको बैठक विशेष कारणवश उक्त समय बैठक नै सेक्ला खुल्वा ओस्तंक प्रतिनिधि सभा निमाली 2082 कि नियम 6 कि उपनियम 3 बमोजिम सभामुखे सभाको बैठक 2082 असार 14 गते आइतबार बिहानी 11 बजे बैठक सर्की पुनः निर्धारण कलबाट। संसद सचिवालयकी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रासपाके राष्ट्रिय महाधिवेशन र विपक्षीय दलके आफ्नो पूर्व निर्धारित राजनीतिक कार्यक्रम रलक कति शनिबारको बैठक सर्न विशेष आग्रह गरल्पा छ। सभामुख संसद निमावली अनुसार बैठक आइतबार केला सर्लबाट। उस्तामान डेम्बोके हेट्रिक म फ्रान्स नर्वे हपराजित गर्थे। फिफा विश्वकप 2026 अन्तर्गत समूह आईके विजेता बन्टी नकआउट चरणमा पुगल्बा। अमेरिकाके बोस्टन स्टेडियममा सम्पन्न समूह अन्तिम खेलमा नर्वे 4-1 पराजित गर्थे। फ्रान्स समूह विजेता

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन

0: फ्यान्स, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिलाट रस।
3: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिलाट रस।
4: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98148 0204।

0: Sevcim, doğal ister misiniz? Bir adım ileri verdim. Yeni tura kosayı saçını maya varsa bana, to buz niye var bici, to umir püge bici, farkın hayır etsin. Alın da tabi bir parayı da aklıma diyan beni kosayı. Toyli, öyle orulay bana, aklıma maya var.
1: लैंगिक हिंसा कुनै परिवारको निज विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
1: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना त्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी कैलाली।
3: ओए, सबै पेपर अरूको सकिया हो?
4: अँ, सकियो।
3: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि।
4: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
3: ओए, बैंकमी
4: बैंकमी
3: हाँ,
4: ता क्या अद्दु पड़े भा?
3: त्यो तो अद्दु पड़न छ भा। आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई ले जानकारी दिनु पड़न्छ। रे आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ,
4: सतर्क रहौ, ठगी बठै बचौ।
5: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।

0: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाछि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भुवाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनाएको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, छोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846239261।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बडघर स्वास्थ्य स्वयंसेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: आई बुढला सुन्टो कि नै वानन्दी भोज आगिलि न अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुगर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ
3: यो ओसीएमसी भनेको के आयो फेरि
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
3: ओसीएमसीले के सहयोग गर्छ त
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9584899213 इमेल ocmcticapur@gmail.com

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतको लाई माया गर्ने लोकपारखी मनहरूमा हरेक हप्ताको शनिबार चाहिँ आज पनि पक्कै पनि तपाईँसँग रमाइला कुराकानी गर्न, तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोकभाका सुन्न, तपाईँको माझमा तीनै नयाँ पुराना लोकभाका सुनाउन हरेक हप्ताको शनिबार चाहिँ आज पनि हामी पक्कै पनि उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथी दिँदै हुनुहुन्छ हाम्रो प्राविधिक मित्र रत्नापुन मगर, भने त्यसै गरी आवाजमा म छु फागेको। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी सुन्दै आउनु भएको छ। पक्कै पनि तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। पक्कै पनि यो हो कार्यक्रम लोकगीत गाउने, सुनाउने र नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने, बचाउने कार्यक्रम पनि हो। तपाईँ आउन सक्नुहुन्छ। नयाँ साथीहरूलाई पक्कै पनि थाहा पनि छैन भने तपाईँ कार्यक्रममा आउनुहोस्, एउटा मिठो भाकाको साथमा। पुराना साथीहरूलाई त थाहै छ कार्यक्रममा के गर्नुपर्छ, के नियम हो भनेर। पक्कै पनि तपाईँहरू धेरैजनालाई थाहा पनि छ र पुरानो साथी पनि हुनुहुन्छ भने कार्यक्रममा के गर्नुपर्छ भनेर तपाईँलाई त्यस्तो खुल्दुली छ भने पक्कै पनि तपाईँ आउनुहोस् 091-5-61-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग रमाइला कुराकानी गर्नेछु कार्यक्रम लोक चौतारीमा। तपाईँ कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका सुनाउनु पर्ने हुन्छ, पुरानो होस् नयाँ होस्, तपाईँले चाहिँ कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका सुनाउनु पर्ने हुन्छ र तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि बिहानको 11 बज्यो यतिखेर भने कोही भने घरमै हुनुहुन्छ होला, कोही भने वनतिर पनि हुनुहुन्छ होला, कोही भने उकाली गर्दै हुनुहुन्छ होला, कोही भने ओडाली छर्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जे गराउनु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, त्यो सँगसँगै आफ्नो काम सँगसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्। गर्मी छ, यता टिकापुरतिर हिँड्यो भने होइन एकदमै गर्मी छ, जे होस् आवत जावत गर्न पनि निकै समस्या छ, काम गर्न पनि समस्या छ, के गर्ने यस्तै छ। तपाईँको गाउँ बस्तीमा के छ, कस्तो छ, होइन त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौँ। गाउँघरतिरको बसाइ के छ, कामकाज के छ, कस्तो छ, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँका माझमा तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोक फाका पनि सुन्नेछौँ हामी र तपाईँलाई पनि यताबाट निकै मिठा नयाँ होस् पुराना होस् तिनै लोकगीतहरू हामी तपाईँको माझमा राखेर तपाईँलाई तपाईँको त्यो दिनभरिको थकानलाई हामी चाहिँ मेटाउने प्रयास पनि गर्नेछौँ र पूर्ण रूपमा तपाईँलाई मनोरञ्जन पनि हामी दिलाउनेछौँ। तपाईँसँग कुराकानी गर्नुभन्दा पहिले, तपाईँका ती आवाजबाट मिठा मिठा भाका सुन्नुभन्दा पहिले हामी कार्यक्रम लोक चौतारीको शुरूमा राख्छौं यो मिठो भाका। त्यसपछि भने हामी तपाईँसँग कुराकानी गर्न उपस्थित हुनेछौँ। तपाईँ भने 091-5-61-255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

0: हजुर मुखै तितो गरायो तिते करेलीले मलाई लठै बनायो झिमझिम परेलीले पक्कै पनि यो पुरानो भाका मिठो लोक भाकाबाट हामीले कार्यक्रम लोक चौतारीको शुरूआत गरिसकेका छौं। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेन्ना गर्ने कार्यक्रम हो लोक चौतारी। पक्कै पनि तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ यस्तै नयाँ नयाँ पुराना भाका नयाँ भाका लोकडोरी भाका सुन्न र सुनाउन चाहनुहुन्छ भने पक्कै पनि तपाईँ फोन गर्न सक्नुहुन्छ 091-5161-255 को लाइनमा चाहिँ केटा साथी तपाईँ आउन सक्नुहुन्छ र तपाईँ आइसकेपछि एउटा मिठो भाकाको साथमा आउनुहोला र आइसकेपछि तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ त्यहाँबाट सक्नुहुन्छ भने हामीलाई सहभागिता पनि जनाउन सक्नुहुन्छ र तपाईँ आफ्ना स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि बिहानको समय छ 11 बजिसक्यो कोही भने घरमै हुनुहुन्छ होला कोही भने खाना खाँदै हुनुहुन्छ होला कोही भने उकाली गर्दै हुनुहुन्छ होला कोही भने ओह्राली झर्दै हुनुहुन्छ होला पक्कै पनि आजभोलि कामको सिजन छ कामको चटारो पनि छ गाउँघरतिर हिँड्यो भने कामको चटारो सँगसँगै गर्मी पनि छ होइन काम पनि गर्दै हुनुहुन्छ होला के गर्दै यस्तै छ अब काम नगरेर पनि हुँदैन होइन वर्षभरिको खाने खेती पनि हो धान सिजन हो रोप्ने सिजन हो पक्कै पनि हामीले काम पनि गर्नुपर्छ र काम गरे पनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला गर्मी धेरै छ यस्तो गर्मीमा चाहिँ अलि स्वास्थ्यमा पनि असर गर्छ हामीले धेरै काम गर्यो भने त्यही भएर ठिकै छ तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ हामीलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि फोन गर्नुहोस् र कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ पक्कै पनि टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले यदि तपाईँहरू त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ पक्कै पनि विशेष गरेर त महिला दिदीबहिनीहरूका लागि पनि हो एउटा सुनौलो अवसर पनि छ यदि तपाईँ होइन सिप सिकाउ रोजगार भन्ने एउटा आफू आफैमा केही गरौं भन्ने तपाईँको उद्देश्य छ तपाईँ धेरैजना दिदी बहिनीहरू त्यत्तिकै घरमा बसिराख्नु भएको छ आफूमा भएको सिपलाई चाहिँ तपाईँ देखाउन चाहनुहुन्छ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू तपाईँ सिक्न चाहनुहुन्छ भने तपाईँ अवश्य पनि निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ र तपाईँ चाहिँ तपाईँले चाहिँ त्यहाँ बेसिक सँगसँगै तपाईँ डिप्लोमा पनि सिक्न पाउनुहुन्छ र त्यहाँ आफै सिकाउनुहुन्छ त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा पक्कै पनि तपाईँले चाहिँ काम सिकिसकेपछि होइन बेसिक होस् डिप्लोमा होस् सिकिसकेपछि चाहिँ तपाईँले चाहिँ त्यहाँबाट काम सिके बापत तपाईँले चाहिँ सम्मान पत्र पनि पाउन सक्नुहुन्छ पक्कै पनि तपाईँ अर्को कुरा चाहिँ यदि तपाईँ विवाहको लागि होइन कतै रेडी बन्न चाहनुहुन्छ दुलही हुनुहुन्छ दुलही राजा बन्दै हुनुहुन्छ त्यसै गरी तपाईँ दिदीबहिनीहरू चाहिँ कुनै मेला महोत्सवमा जाँदै हुनुहुन्छ भने पक्कै पनि तपाईँ चाहिँ राम्री बन्न चाहनुहुन्छ आफ्नो अनुहारमालाई चाहिँ सुन्दरता ल्याउन चाहनुहुन्छ तपाईँ आफ्नो अनुहारदेखि हैरान हुनुभएको छ भने पक्कै पनि तपाईँको समस्या सबै समाधान गर्छ निर्मला ब्युटी पार्लरले कोही साथी आइसक्नु भयो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ कहाँबाटको हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्कार नमस्कार जगतपुरबाट नारायण चौधरी हजुर के छ नारायणजी हजुर हामी पनि पक्कै पनि सन्चै छौँ तपाईँको माया ममताले आराम छु आराम चाहन्छु अब के गर्ने यस्तै हो गर्मी छ है हजुर पक्कै पनि कतातिर हुनुहुन्छ घरतिरै हुनुहुन्छ ए जे होस् गाउँतिरै हुनुहुन्छ अनि खाना खानुभयो खाना खाने टाइम चाहिँ अलिक ढिलो भइसक्यो केही छैन सधैँ एक नासको पनि कहाँ हुन्छ र होइन कहिले ढिलो हुन्छ कहिले छिटो हुन्छ होइन नारायणजी हजुर पक्कै पनि अनि के छ त्यतातिर गाउँघरतिर कामको चटारो के छ कति छ अनि अन्तिम तयारी हो कि कस्तो हो कामको
1: काम त अब के गर्ने यस्तै हो अब खेत रोपाइ छ गरम छ खुलामा पानी कम भइरहेछ
0: हजुर अब आकाशबाट पानी पनि आउँदैन होइन यस्तै छ समस्या धेरै छ हजुर
1: त्यही भएर अलिअलि विचार गर धान रोपाई गरिरहेको
0: हो ठिकै हो यस्तो गर्मीमा धेरै काम पनि गर्नु हुँदैन नारायणजी किनभने थोरै थोरै गर्ने फेरि आराममा गर्ने थोरै गर्ने फेरि आराम गर्ने होइन अब दिनभरि यस्तो गर्मीमा धेरै काम गर्यो भने त मान्छेलाई पनि हामीलाई पनि त समस्या हुन्छ नि होइन
1: हजुर
0: पक्कै पनि
1: थोरै खाने मिठै
0: खाने पक्कै पनि बरु थोरै काम गर्ने थोरै के अरे आफूले ऊ पनि गर्ने होइन स्वास्थ्यलाई पनि ख्याल गर्ने हो त्यसैले अनि के छ गाउँघरतिर सब सन्चै हुनुहुन्छ घरतिर त्यसो भए यता बजारतिर आउनु भएको छैन अनि आज अटो चलाउनु भएको छैन
1: चलाएर पनि अहिले एकछिन गइहाले छोरालाई एकछिन एक दुई गरा जोर भनेर बजारतिरबाट
0: आयो ए भर्खरै बजारबाट जानुभएको होइन पक्कै पनि सम्झिनुहुन्छ खुसी लाग्छ नारायणजी तपाईँलाई चाहिँ म के जानकारी गराउन चाहन्छु भने हाम्रो कार्यक्रम लोक चौतारीलाई चाहिँ प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको होइन निर्मला ब्युटी पार्लरले चाहिँ हामीलाई कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ यसो म्यामको लागि त्यस्तो टिक्की काँटा होइन चुराहरू त्यस्तो केही समस्या परेमा चाहिँ तपाईँले चाहिँ त्यहाँबाट लिएर जानुहोला है
1: हजुर हजुर
0: ठ्याक्कै तपाईँले देख्नु भएको छ कि छैन ब्युटी जस्तै कस्मेटिकको पसल देख्नु भएको छ हजुर ठ्याक्कै तपाईँ बजार आउनुहुन्छ यो ठ्याक्कै पपुलर फ्यान्सी पसल छ नि होइन त्यसको सिधै अगाडिको एउटा रुख छ नि त्यसको ठ्याक्कै अगाडिपट्टि ठुलो बोर्डमा निर्मला ब्युटी पार्लर लेखेको छ त्यस्तो केही म्यामलाई चाहिँ त्यस्तो केही सामान चाहियो भने चाहिँ तपाईँले त्यहाँबाट लिन सक्नुहुन्छ र म्यामलाई पनि भन्नुहोला है ल त्यहाँ जानुहोला भनेर हजुर पक्कै पनि यो जानकारी चाहिँ गराए अनि के छ आज चाहिँ कोसेली हुन्छ ल तपाईँको कोसेली हामी सुन्छौँ
1: जगतपुरको जङ्गलमा हात्ती करायो मलाई बेसी खाली किन डरायो जगतपुरको जङ्गलमा हात्ती करायो मलाई बेसी खाली किन डरायो जगतपुरको जङ्गलमा हात्ती करायो मलाई बेसी खाली किन डरायो
0: हजुर मलाई देखि साली किन डरायो पक्कै पनि किन डराउने भएको हो त हजुर खालि गीत मात्र बनाउनु भएको हो पक्कै पनि अन्यथा पनि नहोस् खालि गीत मात्र होस् है हजुर कार्यक्रममा आउनुभयो मिठो भाका सुनाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु सधैँ सम्झिनुहुन्छ फोन गर्नुहुन्छ खुसी लाग्छ आजलाई पनि हामीले छुट्नै पर्ने हुन्छ के गर्ने यस्तै छ समयको पछाडि हामीले पनि चल्नु पर्ने हुन्छ आजलाई छुट्नु पर्ने हुन्छ छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ हजुर आजलाई छुट्टिन्छ नारायणजी हजुर नमस्कार नमस्कार अहिले भने जगतपुरबाट नारायण चौधरी आउनु भएको थियो उहाँले पनि एउटा मिठो भाका सुनाएर र आफ्ना साथीभाइ आफन्तजनलाई सम्झना छोडेर गइसक्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सधैँ सम्झिनुहुन्छ फोन गर्नुहुन्छ खुसी लाग्छ तपाईँ पनि यस्तै यस्तै नयाँ पुराना भाका सुनाउन चाहनुहुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना छोड्न चाहनुहुन्छ भने पक्कै पनि फोन गर्न सक्नुहुन्छ 091-5162-255 लाइनमा केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् यो हो कार्यक्रम लोक चौतारी लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीत

गरिनौ भने कसले गरिदिन्छ? त्यसैले तपाईँको गला छ, कला छ, तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँ स्वरको धनी हुन्छ, तपाईँसँग धेरै प्रतिभा छ, तर तपाईँले त्यो प्रतिभालाई चाहिँ एउटा तपाईँले स्थान पाउनु भएको छैन भने तपाईँका लागि मात्र हामीले हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि कार्यक्रम लोक चौतारी लिएर आउने गर्दछौं। हाम्रो प्राविधिक मित्रले भन्दैनुहुन्छ एउटा मिठो भाका राख्नुपर्छ, त्यसपछि भने उपस्थित हुनुपर्छ भन्दैनुहुन्छ। पक्कै पनि तपाईँको यो मनोरञ्जनको लागि हामी एउटा मिठो भाका राख्छौं। तपाईँ भने 091 95 1255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

हजुर, यदि म भइन भने यो संसारमा रहन भने बाँच्नै गाह्रो होला। पक्कै पनि यो पुरानो भाका, मिठो भाका, लोक भाका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। पक्कै पनि यिनै यस्तै यस्तै भाका होइन, पुराना किन नहोस्, नयाँ किन नहोस्, तिनै उकाली गर्दा किन नहोस्, तिनै ओह्राली झर्दा किन नहोस्, तिनै काम गर्दा किन होस्, त्यतिखेर यी पुराना नयाँ भाका सुन्दा सुन्न पाउँदा एक खालको मनमा आनन्द पनि हुन्छ। दिनभरको थकाइलाई चाहिँ थकाललाई चाहिँ हामीले थकाइ पनि मार्छौ, किनभने यिनै पुराना नयाँ पुराना भाकामा एक खालको भाव पनि छ, आनन्द पनि छ। तपाईँ पनि यस्तै यस्तै पुराना नयाँ भाका सुन्न र सुनाउन चाहनुहुन्छ, तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ र फोन पनि गर्न सक्नुहुन्छ। 0995162555 को लाइनमा चाहिँ केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, पक्कै पनि तपाईँसँग रमाइलो हामी कुराकानी गर्नेछौँ। यतिखेर कोही पनि घरमै हुनुहुन्छ होला, कोही भने वनमा हुनुहुन्छ होला, कोही भने उकाली गर्दै हुनुहुन्छ होला, कोही भने ओह्राली झर्दै हुनुहुन्छ होला, कोही भने लेकतिर हुनुहुन्छ होला, कोही भने ओलतिर हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, के गराख्नु भएको छ, हिमाल, पहाड़, तराई, लेक बेसी हुँदै आउनुहोस् हाम्रो स्टुडियोसँगमा, तपाईँसँग हामी रमाइलो कुराकानी गर्नेछौँ। र यस कार्यक्रमलाई नेपाली लोकगीत संगीतको जगिन्दा गर्ने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतलाई माया गर्ने कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सीतार्थ चोक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ। विशेष गरेर त महिला दिदीबहिनीहरूका लागि एउटा सुनौलो अवसर पनि छ। यदि तपाईँ सिप सिकाउँ, रोजगार बनाऊ र आफू आफैमा केही गरौं, आफूमा भएको सिपलाई चाहिँ अगाडि ल्याउ भन्ने तपाईँको इच्छा छ, तपाईँ धेरैजना दिदीबहिनीहरू त्यत्तिकै घरमा बसिराख्नु भएको छ भने, तपाईँ पक्कै पनि ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने तपाईँ निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ। र अर्को कुरा, यदि तपाईँ विवाहको लागि चाहिँ कतै जाँदै हुनुहुन्छ रेडी भएर, होइन, धेरैजना दिदीबहिनीहरू चाहिँ मेला महोत्सवमा जाँदै हुनुहुन्छ, त्यसै गरी तपाईँ आफ्नो अनुहारदेखि हैरान भएको छ, तपाईँले जति कोसिस गर्दा पनि तपाईँले चाहिँ आफ्नो अनुहारलाई चाहिँ चम्किलो बनाउन सक्नु भएको छैन, त्यसै गरी तपाईँ आफ्नो कपाललाई चाहिँ तपाईँ बोटक्स गर्न चाहनुहुन्छ, होइन, सिलियम बनाउन चाहनुहुन्छ र स्ट्रेट गराउन चाहनुहुन्छ भने तपाईँ पक्कै पनि त्यहाँ तपाईँसँग जे समस्या छन् तपाईँले चाहिँ त्यहाँ समस्याको समाधान सहज रूपमा पाउन सक्नुहुन्छ। र तपाईँलाई चाहिँ शिरदेखि पाउसम्मका कस्मेटिकका सामानहरू पनि चाहिएका छन् भने तपाईँले चाहिँ सम्झन सक्नुहुन्छ, जुन टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै अगाडिपट्टि छ, त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा। र तपाईँले जुनसुकै सामान लगे बापत, होइन, जुनसुकै काम गरे बापत तपाईँलाई चाहिँ निर्मला ब्युटी पार्लरले 20% छुट पनि दिएको छ। र यो सेवा चाहिँ नगुमाउनु होला। पक्कै पनि तपाईँले रोजे जस्तै खोजे जस्तै तपाईँले चाहिँ तपाईँ राम्री बन्न चाहनुहुन्छ भने पनि यी सबै समस्याको समाधान गर्छ निर्मला ब्युटी पार्लरले। पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ, www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। यो हो कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने, के गर्ने आज भने है, कार्यक्रमको समय सकिएको, भाग्यजी सकिसक्यो भने हाम्रो प्राविधिक मित्रले मलाई संकेत गरिसक्नु भएको छ। के गर्ने, तपाईँसँग तिनै नयाँ पुराना भाका सुनाउने मन हुँदाहुँदै, तपाईँसँग रमाइला कुराकानी गर्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसक्यो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ। केही छैन, हामीले पनि समय अनुसार चल्नुपर्ने हुन्छ, जता समय जान्छ त्यतै पछाडि हामीले पनि जानुपर्ने हुन्छ। केही छैन, आज जान्छौ पछि आउँछौ, यस्तै छ। तपाईँको माझमा हामी निरन्तर रूपमा तपाईँसँग यसरी नै हामी आइराख्नेछौ, यो अपेक्षा छ। पक्कै पनि यतिखेरसम्म सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर www.samudayikradio.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सुनेर साथ दिनुहुन्छ, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरेर यतिखेरसम्म मेरो आवाज तपाईँको घर घरको रेडियो सेट, हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नु हामीले हाम्रो प्राविधिक मित्रलाई पनि रत्नाजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र हामीलाई फोन गरेर साथ दिनुभएको थियो जगतपुरबाट नारायण चौधरीले पनि, उहाँलाई पनि
धेरै धेरै धन्यवाद दिन चाहन्छु। सधैँ सम्झिनुहुन्छ, फोन गर्नुहुन्छ, खुसी लाग्छ। पक्कै पनि तपाईँ जहाँ भए पनि, स्वदेशमै भए पनि, विदेशमा भए पनि, जहाँ भए पनि, जता भए पनि नेपाली लोकगीत संगीतलाई माया गर्नुहोला, नेपाली लोकगीत संगीतको जगेर्ना गर्नुहोला भन्दै यो मिठो भाका तपाईँको माझमा छोड्दै र विशेष धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई प्रायोजन गरेकोमा निर्मला ब्युटी पार्लरलाई पनि थ्याङ्क यू सो मच भन्दै यो मिठो भाका तपाईँको माझमा छोड्दै आजको कार्यक्रम लोक चौतारीको यो सुन्दर बसाईबाट अर्को शनिबार तपाईँसँग यस्तै यस्तै नयाँ पुरानाको भाकाको साथमा तपाईँसँग रमाइला कुराकानी गर्न उपस्थित हुनेछु भन्दै आजको कार्यक्रम लोक चौतारीको यो सुन्दर बसाईबाट म भाग्य कुमार पनि बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
5: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
6: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
5: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
6: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
5: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
6: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
5: नरम, मुलायम, सुतीको कपडा लगाउने।
6: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
5: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
7: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो।
9: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
8: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस्, अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
10: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
8: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
9: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
8: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
10: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
11: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
12: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
14: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो ठिक नलाग्यो
15: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
14: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
15: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
16: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
17: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: हुक्का पिए रही था कभी पेंसिल रही था कबू झोले फटाका आज का कना हो बाबा फिर उस गटिलो ठाव से झोला आनला से लड़का सामान निहरा
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटाका था बढ़िया ठाव से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से ना नाम
0: कहाँ से लनबो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरास गोर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी एक आनल झोला दस कटरास बाटिन ये बुरह ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर थी
1: लिया लिया मैं अब भी नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: के तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ
4: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू यही असार 13 गते दोस्रो शनिबारका दिन मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ
3: मनिष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने
4: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
3: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ
4: स्थान मनिष मेडिकल हल अस्पताल रोड टिकापुर कैलाली सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417
5: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
6: सिधापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
7: साजान छै उडन चरी दिनरात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
8: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी बाटो हेरी बसेकी छ घर मेरी प्यारी
9: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट यस वर्ष 531 जना एचआईभी संक्रमितले सेवा लिए। संक्रमितको पोषणमा सघाउनमा धनगढ़ी टीकापुर र गोदावरीबाट लागू औषध सहित 6 जना पक्राउ। केही स्थानमा मनसून फैलिने सम्भावना। कोशीमा भारी वर्षाको चेतावनी। कञ्चनपुरबाट घुम्न गएका युवक डोटीको होटलमा मृत भेटिए र फिफा विश्वकप 2026 नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता। अब मध्याह्न खबर विस्तारमा। टीकापुर अस्पतालमा सञ्चालनमा रहेको एआरटी सेन्टरबाट यस वर्ष 531 जना एचआईभी संक्रमितले सेवा लिइरहेका छन्। अस्पतालबाट एआरटी सेवा लिने एचआईभी संक्रमितमा 207 जना पुरूष, 304 जना महिला, 1 जना लैंगिक अल्पसंख्यक, 9 जना बालबालिका छन्। सेन्टरमा कैलालीका, नौपालिका, बर्दिया र सुर्खेतका बिरामीले पनि सेवा लिने गरेका छन्। यहाँबाट सेवा लिने टीकापुरका 139 जना बिरामी छन् भने अन्य बिरामी अन्य पालिकाका हुन्। एचआईभी संक्रमितलाई अझै समाजमा सम्मानजनक व्यवहार नभएकाले धेरै बिरामी लुकेर उपचार सेवा लिने गरेको अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउण्डेशन नेपाल एएचएफ नेपालले जनाएको छ। टीकापुर अस्पतालमा सेवा लिन आउने बिरामीमा पहिचान खुल्ने डरले अन्य पालिकाका धेरै आउने गरेका छन् भने टीकापुरका केही बिरामी अन्य पालिका धनगढ़ी लम्कीछुवा गएर सेवा लिने गरेका छन्। टीकापुरमा एड्स हेल्थ केयर फाउण्डेशन नेपालद्वारा संचालित सेन्टरले 2012 काम गरिरहेको छ। संस्थाले एड्स निदान उपचार र हेरचाहमा सघाउँदै आएको एएचएफ नेपालका काउन्सिलर मीन बहादुर बोहरा बताउनुहुन्छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा संस्थाले उपचारका लागि अन्यत्र जानुपर्दा समस्या भएका 835 जनालाई यातायात खर्च सघाएको, 316 जनालाई अस्पतालमा उपचार गर्न आउँदा पोषण सहयोग मार्फत खाना खुवाएको, स्वास्थ्य बीमामा नपाइने औषधि खरिद गर्नुपर्ने समस्या भएका 201 जनालाई उपचार खरिदमा सघाएको, 12 जना बिरामीलाई आकस्मिक उपचारका लागि सघाएको छ। यसका साथै एचआईभी संक्रमित सबै बिरामीलाई स्वास्थ्य बीमा आबद्ध गराउन सहयोग गर्ने गरेको छ। संस्थाले बिरामीले नियमित औषधि सेवन गरे नगरेको निगरानी गर्ने, भाइरल लोड नियमित परीक्षणमा सघाउने गरेको छ। पालिका अनुसार तथ्याङ्क हेर्दा टीकापुरका 139, जानकीमा 81, लम्कीचुहाका 162, बर्दगोरियामा 52, जोशीपुरमा 33, भजनीमा 18, घोडागोडी 18, मोहनेलका 44, धनगढ़ीका 1, बर्दियाका 9, सुर्खेतका 1 जनाले यहाँबाट सेवा लिने गरेका छन्। एचआईभी संक्रमितलाई पोषणको समस्या, नियमित आमदानीमा समस्या भइरहेको छ। टीकापुर र लम्कीचुहा लगायतका केही पालिकाले पोषण सहयोग गरेपछि केही राहत भएको बिरामीहरू बताउँछन्। इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरू एचआईभी संक्रमितको उपचार र हकितका लागि राम्रो भएको, अझै समुदायमा रोग निदानका लागि काम गर्नुपर्ने र उपचारमा ल्याउन स्थानीय पालिका अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाको समन्वय आवश्यक रहेको बताउनुहुन्छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसून वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो मुलुकका हिमाली तथा पहाड़ी क्षेत्रका साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका 1-2 स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। यसै गरी आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थान बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। साथै महाशाखाले कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले यसबाट हुन सक्ने जोखिम प्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ। सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टीकापुरमा विद्यार्थीहरूलाई स्वागत तथा विदाई गरिएको छ। इन्स्टिच्यूटमा सामान्य चिकित्सा एचए पढ़िरहेका दोस्रो वर्षका विद्यार्थीहरूले प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत र तेस्रो वर्षका विद्यार्थीहरूलाई विदाई गरेको छ। विद्यार्थी गौरव भण्डारीको अध्यक्षतामा भएको विदाई तथा स्वागत कार्यक्रममा इन्स्टिच्यूट व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खड्का प्रमुख अतिथि रहनु भएको थियो। सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टीकापुरमा 120 जना विद्यार्थीहरू पढ़िरहेका छन्। मध्याह खबरमा धनगढ़ी सत्रमा कानको मुद्राका लागि 10 वर्षीय बालकको हत्या भएको आशंका लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाड़ीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
3: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
4: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम मुलायम सुतीको कपडा लगाउने।
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
3: र बालबालिका वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 3 सुवर्णपुर स्थित छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरूलाई कृषि सामग्री वितरण गरेको छ। संस्थाले गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र साझेदारी संस्था सेवक नेपालको समन्वयमा कुटो, कोदालो, क्यारेट लगायतका कृषि सामग्री वितरण गरेको हो। संस्थाले सहकारीका 23 जना शेयर सदस्यलाई सामग्री वितरण गरेको छ। शेयर सदस्यलाई कृषि कार्यमा सहयोग पुगाउन सामग्री वितरण गरिएको सहकारी संस्थाका व्यवस्थापक वीरेन्द्र चौधरी बताउनुहुन्छ। संस्थाले यस अघि पनि सदस्यहरूको आय आर्जनमा सहयोग गर्ने उद्देश्यले बंगुर र बाख्राका पाठाहरू वितरण गर्दै आएको व्यवस्थापक चौधरीले जानकारी दिनुभयो। कृषि सामग्री पाएपछि कृषि फर्ममा सहयोग पुग्ने भएकोले खुशी लागेको जानकी गाउँपालिका वडा नम्बर 6 का राजेशनी डंगौरा बताउनुहुन्छ। यस्तै जानकी गाउँपालिका वडा नम्बर 6 सुवर्णपुरका माया थारू पनि सहकारीबाट कृषि सामग्री पाएपछि कृषिलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउन सहयोग हुने बताउनुहुन्छ। सहकारी संस्थाले शेयर सदस्यसँग बचत संकलन सँगै आय आर्जनमा सहयोग पुगाउने उद्देश्यले कृषि सामग्री वितरण, विभिन्न किसिमका सिपमूलक तालिम संचालन, बंगुर बाख्राका पाठा वितरण, कृषिका लागि मलखाद वितरण लगायतका काम गर्दै आएको छ। सहकारी संस्थामा 800 शेयर सदस्य रहेका छन्। धनगढ़ीमा 3 दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता धनगढ़ी उपमहानगरपालिका 17 को उत्तर खैरिनी मुक्त कमैया शिविरका निमराज चौधरी र राधा चौधरीका 10 वर्षीय छोरा तनु चौधरी हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा मृत भेटिएका हुन्। धनगढ़ी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाको सीमा क्षेत्रमा रहेको कालिका सामुदायिक वनभित्र फेला परेको हो। जिल्ला प्रहरी कार्यालय अनुसार चौधरी प्रहरी र स्थानीयले अनुसार चौधरी प्रहरी स्थानीयले खोज्ने क्रममा जंगलमा मृत भेटिएका हुन्। उनले चढ्दै आएको साइकल र चप्पल भने शव नजिकै फेला परेको प्रहरीले बताएको छ। उनको शव भेटिएको स्थानमा रगत लखपतिएका ढुङ्गा पनि भेटिएका छन्। बालकको शव आधा सडेको अवस्थामा रहेको थियो। प्रहरीले बालक मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले अनुसन्धानका लागि 4 जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन। मृतक चौधरी उर्मा बोर्डिङ स्कूलमा 2 कक्षामा अध्ययन गर्थे। उनी 10 गते रोपाई गरेर घर फर्किने क्रममा बेपत्ता भएका थिए। गाउँकै 4-5 जना किशोरहरूसँग गंगटा छोप्न गएका तनुज रोपाई खेतबाट घर जाने भन्दै साइकल चढेर घरतर्फ आएको बताइएको छ। साँझ मृतक चौधरीका बुवा र आमा कामबाट फर्केर आउँदा तनुजलाई घरमा नदेखेपछि उनको खोज तलास शुरू भएको थियो। रातभर गाउँ र नजिकैको जंगलमा खोज्दा पनि उनी नभेटिएपछि परिवारले प्रहरीमा खोज तलासका लागि निवेदन दिएको 12 गते भने बाटो हिँड्दा दुर्गन्ध आएपछि स्थानीयले दुर्गन्ध आएको स्थानमा हेर्दा तनुजको सेप शव फेला परेको स्थानीय पुष्पराज राणाले बताए। निमराज र राधा चौधरीका एकला सन्तान तनुजको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको कैलाली प्रहरीले जनाएको छ। शव झाडीमा लुकाएको अवस्थामा फेला परेको हो भने उनले चढ्ने साइकल पनि घटनास्थल नजिकै फेला परेको थियो। घटनास्थलमा करिब 10-12 स्थानमा भूइँमा रगत देखिएको छ भने घटनास्थलमा रगत लागेको ढुङ्गाहरू फेला परेको मृतककी मामली बजै अनिता चौधरीले बताए। मृतकी बजै अनिताका अनुसार तनुजको एक कानमा 1 आनाको सुनको मुद्री थियो। उक्त मुद्राकै लागि तनुजको हत्या भएको हुन सक्ने उनको आशंका छ। प्रहरीले पनि मृतकको कानमा मुद्रा फेला नपरेको बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले शवको कानमा मुद्रा फेला नपरेको जानकारी गराए। उनले अनुसन्धानका लागि 4 जना नियन्त्रणमा लिएर सोधपूछ भइरहेको बताए। यता परिवारले भने तनुजको हत्या सुनकै लागि भएको हुन सक्ने बताएका छन्। धोरजना क्षेत्रमा बालबालिकाको कानको मुद्रा चोर्ने घटना बढ़ेको स्थानीयले बताए। लागू औषध दुर्व्यसनमा फँसेका युवाहरूले बालबालिकाको कानको मुद्रामा बालबालिकाको कानको मुद्रा झिकेर लग्ने घटना यसअघि पनि घटेको बताएका छन्। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
6: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
6: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: चुरे जोगाऊ, पानीका मुहान बचाऊ। वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊ। चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश। अब पुनः बाँकी खबर। कैलालीको धनगढ़ी टीकापुर र गोदावरीबाट लागू औषध सहित छ जना पक्राउ परेका छन्। धनगढ़ी उपमहानगरपालिका दुई मिलनचोकबाट शुक्रबार बिहान 1 ग्राम 60 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका 7 निवासी 19 वर्षीय भोजराज ओझा, 19 वर्षीय अर्जुन नेपाली र 19 वर्षीय विष्णु खत्री रहेका छन्। प्रहरी चौकी इन्द्री नगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागू औषध सहित नियन्त्रणमा लिएको हो। त्यसैगरी टीकापुर नगरपालिका 9 खकरौलाबाट शुक्रबार साँझ 400 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धूलो पदार्थ सहित 2 जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका 8 निवासी 17 वर्षीय अरूण चौधरी र 27 वर्षीय धनप्रसाद अधिकारी रहेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेक जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरेको हो। यसैगरी गोदावरी नगरपालिका 8 स्याउलेबाट 1 किशोर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेती खटिएको प्रहरी टोलीले शुक्रबार बिहान गोदावरी 8 का 18 वर्षीय किशोरलाई 190 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ परेका 6 जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन्। जोरायल गाउँपालिका 1 गहिरा स्थित रेणुका होटलमा बास बसेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 सुर्खेती टोलका 35 वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन्। प्रहरीका अनुसार कञ्चनपुरबाट घुम्न आएका थापा सहितका 13 जनाको टोली शुक्रबार राति करिब 9:30 बजे होटल पुगेका थिए। उनी राति होटलको कोठा नम्बर 204 चालक वसन्त बहादुर सिंहसँगै सुतेका थिए। उनी बिहान आफ्नै बेडमा उत्तानो अवस्था मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। मृतक थापाको टोली सुप प्र 02001 ख 1328 नम्बरको हाइसमा गएर पुगेको थियो। घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बीपीनगरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। अब खेल समाचार। उस्मान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप 2026 अन्तर्गत समूह आईको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। अमेरिकाको वेस्टर्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गर्दै फ्रान्स समूह विजेता बनेको हो। फ्रान्सको लगातार यो तेस्रो जित हो। फ्रान्सले यसअघि सेनेगलाई 3-1 र इराकलाई 3-0 पराजित गरेको थियो। 28 वर्षपछि विश्वकपमा फर्केको नर्वे भने समूह उपविजेता नकआउट चरणमा पुगेको छ। खेलमा डेम्बेले खेलको पहिलो हाफको 32 मिनटभित्र ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको 7 मिनटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको 20 मिनटमा डेम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। खेलको 21 मिनटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे, तर खेलको 32 मिनटमा डेम्बेले गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई 3-1 अग्रता दिलाए। खेलको 50 मिनटमा नर्वेका योग्रन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसपछि गोलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोलले गोल गरेपछि फ्रान्सले नर्वेमाथि 4-1 जित निकाल्यो। आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई 5-0 गोल अन्तरको पराजित गर्दै जित हासिल गरेको छ। यससँगै समूह आईमा अमेरिकाले 9 अङ्क बटुलेको छ भने नर्वेको 6 अङ्क छ। त्यस्तै सेनेगलले 3 अङ्क जोड्दा इराक भने अङ्कविहीन रहँदै विश्वकपबाट बाहिरियो।

वार्ता हस्त अहिलेलाई मध्याह्न खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह्न खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। नमस्कार।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98587-80044 र 97642-39921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848-5718-28।
6: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
7: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
6: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 0915-23312 र 5239-49।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइरहेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98484-27359।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
6: सतर्क रहौं, ठगीबाट बचौं।
5: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
6: दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
7: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यौ होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा, आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
0: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
8: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
7: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना त्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
3: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम, मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क गरौं, ठगी बठिए बचौं।
4: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सदैव भइलाई।

0: ईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयंसेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 0915233312 र 5239949।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके तोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली

0: आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क गरे।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-73-77-72।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, सञ्चालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही असार 13 गते दोस्रो शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने।
2: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार
0: छाला रोग विशेषज्ञ डाक्टर मनिष मेडिकल टिकापुरमा आउँदै हुनुहुन्छ। साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
1: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
0: पेट सम्बन्धी सम्पूर्ण समस्याको

0: उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
0: महिनाको महिनावारी गडबडीको समस्या
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
0: पेट सम्बन्धी सम्पूर्ण समस्या
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
0: ईसीजी सेवा
1: डिजिटल एक्सरे सेवा
0: र प्रयोगशाला ल्याब सेवा
1: फोन नम्बर 9844-27359 र 9848-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै

0: कानून कलिक भ्रष्टाचार रोक नै सकी जबसम हमरे सबको भ्रष्टाचार विरोधी नै हुईबी भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
3: नेत्र विज्ञान ओए
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 98587-80044 र 97642-33921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: बैठिना बिन्दु अन्न समयमा सुत्थामा सर्पदंश उपचार केन्द्रमा ल्यान सिक्री नै त सुत्थाम ध्यान जाइकै सिक्न रहन
1: जेवल बाइकको बीचमा सुक्खामा धैखन डेन्डा उपाय लगाएर मजा गर्ने हाम्रो
0: एम्बुलेन्स होइन समय त नि रह अवश्य त यसो सोचला मोटरसाइकलमा बैठाएको लान मिल्छ कहाँ पैछ अनि मोटरसाइकलमा लैजाइ कलक नि
1: हो त आफन लग ज्या साधन बा ओहो साधनमा धैख झट्ट झट्ट सप काटन मनाइ यहाँ सर्पदंश उपचार केन्द्रमा लैजा डर
0: पर्छ अनि यहाँ कत्रा महत्वपूर्ण जानकारी खेपैदी सर्पदंश उपचार केन्द्रको विषयमा आमदिन जानकारी देखला अर्पण वेबसाइटले थाहा पाइदी स्नेक बाइट नेपाल .org
1: घटना बिहान सुने काल मैसेसँग म्यान दिइदिन
0: काजे काबाजे हो सिन्यालामा
1: आप गएन त्यो पो थाहा हुन्छ
0: आप कहिना त का बात हो सिन्यालामा कहिता
1: सरप्राइज।

0: टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
1: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
3: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164600204।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रला रोड, टिकापुर, कैलाली।
6: आमा, राति छ, कता जान लाग्नु भयो नि?
7: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
6: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
7: किन नि सानो लट्ठी र टर्च लाइट?
6: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ। किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
7: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
6: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
7: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
8: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
9: सतर्क रहौं, ठगीबाट बचौं।
8: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
10: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: के तपाईँलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाउ, पृथ्वी बचाउ।
5: प्लास्टिक हटाउ, पृथ्वी बचाउ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
6: ओइ रजनी, वहाँ 62 नम्बर लट्ठी बा देखाउ त, कस्तो लेखाउ त?
7: मुर्गिन दाना देना जाला म काकर लट्ठी फा दे दिअब न।
6: एक त पबाका मुर्गिन फरक छे, लट्ठी से बिरेले से बख्ता कि आनो हरी छ त।
7: तापन हिस्काई चलाई नि होइ नै त अमन दत स्याकर बेन घर भित्र आइ लागि कलटे भगैदी।
6: पारक भित्र पैटका मुर्गी मुआडी वा खाडी कै भगाइ खोजलक हो का?
7: आरम किरा फटिङ्गा मुस साप सिर निस्याकर कै फलामको जारी लगाइल बात तप मुर्गी खेती पुगाइ नि कि बेन अपना दाठी डुर र बिना
6: हो बिना त का करना हो तप देख्ति कि डर लाग लग्न रहेछ देव तप त अपना घुमका बारी ओत कल गिन्छ।
7: हाम्रो खेल सापन से डराइना नि बोली मुखरथी अमन से डराइ था यदि क्यों जान अनजान में चलाई लगी पति रक्षा करत लाग वा आपन बचाव करत लाग साम दसना कर था
8: सापन से दूर रही सापन रीस नी लगाई वा नी जिसके साप मने जेब खा डरे था नी चला खा दूर रलसी साप नी दस्त तर हुक्र खेना खाज बाहर निस्कल में नाम घास काट बेल ख्याल बेल ज्ञान बेल छू बेल से मने वही मारक लाग बाटा कना सबस का पति रक्षा करना क्रम साप दस लाग रहा मने सापन व्यक्ति की मारक लाग रहा
9: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइत लाग आधिकारिक वेबसाइट www.snakebitenepal.org मा ह्यार सेभिथा।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भुवाको मंगलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846349631।

0: या झोला उडोक मसे वहा झिंगला निधी कटास गुर झोला आणला बाटी ना कबुलर का कापी हरिथिन ना कबू पेन्सिल रेथिन ना झोला फाटल हुईथिन कैक आनल झोला दस काटस बाटिन ई बुरहक ढंग कब्बू पसल छानकन झोला नी आन स्याक ठुई
1: लिया लिया मैं अब भी जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: पंछी पालन व्यवसाय का लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पंछीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिजाङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही असार 20 गते शनिबारका दिन
4: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ
6: दिने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काप्ने या चिसो हुने धेरै पसिना आउने मनमा छटपटी हुने ज्यादै झस्कने तर्सने या डराउने भएमा
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
6: बढी रिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
4: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
4: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
4: याद गर्नुहोस् है
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस् स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
4: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
6: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
5: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247628225।
9: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
10: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
12: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: चेली हेद दिँदै बालाई लोटरी पढ्यो भने क्या, ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
4: धैरै बा, तुमले लोटरी भर्दै थिया
5: आछिन? क्या हो रे चेली, लोटरी पढ्या त निको हो
4: कभै नभर्या, लोटरी कसरी पढन्छ बा? इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर कामीले आयाले कबै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कबै जनदिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
7: एसईई मा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरुरी सूचना।
8: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
7: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
8: भर्ना हुने विषयहरू
7: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
8: नेत्र विज्ञान ओए।
7: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
8: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587080044 र 97642830921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयंसेवीका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो

0: सम्म बुझाइ सक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98-4851-43-26। जमरापारी, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने।

0: तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने। काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने। पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने। कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ए सन्तेगियामा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि माथि गयो।
1: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-261।
4: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: आज़ तो पहिला नौकरी को पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन के ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क गरे।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
7: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
6: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
7: भर्ना हुने विषयहरू:
6: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
7: नेत्र विज्ञान ओए।
6: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
7: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969-59044, 98587-80044 र 97642-33921, वेबसाइट www.mahakalishikshalay.edu.np।

0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते, समय दिउँसो 1 बजे, स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र, जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772।
5: स्वास्थ्यका लागि पानी
6: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
7: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर बीसीए बीबीए बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
6: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट उत्तर बिहडी 4 धनगढी फोन नम्बर 091-523-312 र 523-949।
8: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
9: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
10: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैराली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 9849-85-18-08।
11: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
12: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
11: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
12: शिखर इन्स्योरेन्सको सहकार्यमा
11: अस्पताल खर्च सहाराले गर्छ।
12: ई सेवा सबै सधैँ सँगै।
13: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
14: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
13: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले
14: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
13: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
14: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
15: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो।
16: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैठे नाई देना, बोले नाई देना जैसी गतिविधि से लैंगिक हिंसा के उदाहरण हुई था।
15: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नहीं बैठी। OCMC स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
16: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे, जय से जय।
15: हिंसा अपने फेनाई करी, यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकास मंत्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट: गर्मीमा विद्युत अनियमित हुँदा नागरिकलाई हैरानी, आपूर्तिमा सुधार ल्याउन तार बदल्ने, सब स्टेशन मर्मतका कार्य गरिरहेको वितरण केन्द्र प्रमुखको भनाई। मनसून सक्रिय नहुँदा पश्चिम नेपालमा गर्मी बढ़दै, सोमबारदेखि पश्चिम नेपालमा पनि मनसूनी वर्षा हुन सक्ने मौसमविदको भनाई। जानकी गाउँपालिकामा विपद व्यवस्थापनका लागि पूर्व कार्यका कामहरू हुँदै, समुदायमा रहेका विपद व्यवस्थापन समितिको क्षमता बढ़ाइँदै र अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनु पर्नेमा मुख्यमन्त्री शाहको जोड़। गर्मी अत्यधिक बढ़ेको छ। गर्मीले मानिसको जनजीवन अस्तव्यस्त भएको छ। यही गर्मीका बेला बिजुली अनियमित हुँदा नागरिकलाई थप समस्या हुने गरेको छ। नेपाल विद्युत वितरण केन्द्र टीकापुरले विद्युत आपूर्तिमा सुधार ल्याउन र जोखिम न्यूनीकरण गर्न मरमत गर्ने, तार बदल्ने लगायतका कार्य भइरहेको जनाएको छ। अबको केही दिनमा विद्युत नियमित हुने टीकापुर वितरण केन्द्रका प्रमुख आनन्द सापकोटा बताउनुहुन्छ।
1: जस्तै लम्की सब स्टेशनबाट आपूर्ति भएका फिडरहरू मर्म सम्मार गर्ने, गर्मी भन्दा अगाडि के के प्रयास गरेर सकेसम्म विद्युत आपूर्तिमा सुधार ल्याउन सकिन्छ, यस कुरामा हामीले हाम्रो जिम्मेवारी भित्र पर्ने कुराहरू हामीले गर्दै आइरहेका छौँ। विभिन्न वितरण ट्रान्सफर्महरू अपग्रेडिङ गर्ने, तार बदली गर्ने लगायतका संरचनाहरू, सब स्टेशनको मर्मत गर्ने कामहरू भइरहेको छ भने, अहिले प्रचण्ड गर्मीको समयमा 132 सिस्टम जाने, विभिन्न समस्याहरू अत्यधिक लोडले गर्दाखेरि ट्रान्सफर्मर फ्युज जाने लगायतका समस्याहरू भइरहेको छ। र हाम्रो यो टीकापुरमा आउने 33 केभी सिङ्गल सर्किट लाइन चाहिँ धेरै पुरानो, 30-35 वर्ष पुरानो हो। अत्यधिक लोड भएको कारणले गर्दाखेरि त्यसको लोड घटाउनलाई हामीले त्यसको लोड पलमानपुर सब स्टेसन हुँदै चौमाला सब स्टेसन उता धनगढी आउने उता चौमालामा सिफ्ट गर्यौँ। त्यसले गर्दाखेरि केही राहत भएको छ र त्यो ओभरलोड भएको समस्या चाहिँ अहिले समाधान गर्नको लागि नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट 33 केभीको डबल सर्किट लाइन चाहिँ लङ्की सब स्टेसनबाट टीकापुरमा निर्माणाधीन छ। एक सर्किटको 6 किलोमिटर लाइन चाहिँ हामीले राजीपुर जङ्गलदेखि चोरापुरसम्म त्यो सेक्सन चार्ज गरेर अहिले भजन वितरण केन्द्र चार्ज गरेका छौँ। त्यो कारणले त्यो सेक्सनमा हुने समस्या अलिकति घटेको छ भने, बाँकी त्यहाँ राजीपुर जङ्गलदेखि लम्बी सब स्टेसनसम्म काम चलिरहेको अवस्था छ। र अहिले के छ भने, यो 33 केभीको लोड अलिक घटाउनलाई पलमानपुर सब स्टेसनमा 6x8 ट्रान्सफर्म छ, त्यो 16 MVA ट्रान्सफर्म अहिले अपरेटिङ कार्य चलिरहेको छ, 4-5 दिनमा काम सकिँदैछ। काम सकिएपछि हामी यता 33 केभीमा पर्ने लोड चाहिँ घटाउन पलमानपुर सब स्टेसनमा सिफ्ट गरेर धेरै लोड घटाएर अहिले हामीले यो समयको लोड बढी भएको समस्या समाधान गर्न सक्छौँ। र अब यो गर्मीको समयमा विभिन्न प्राविधिक समस्याहरू आउँछ होइन, त्यो समस्याहरूले हामीले समाधान गर्दै गइरहेको।
2: भनेपछि यो लोड धेरै भएर नै हो सर यो सबै समस्या हुने?
1: लोड बढी भएर पनि यो समस्या हुन्छ र प्राविधिक समस्याहरू पनि आइरहेको छ होइन। गर्मीको समयमा सिँचाइ लोड हुने, त्यसपछि अरू गर्मीले गर्दाखेरि सबै उपकरणहरू एकैचोटि चल्ने हुन्छ, त्यो समस्या समाधान गर्नलाई लम्बी सब स्टेसनमा पनि अब पावर ट्रान्सफर त्यहाँ पनि अपग्रेडिङ गर्ने कुरा चलिरहेको छ भने, यता हाम्रो 33 केभी लाइनमा पनि क्षमता बढाउनको लागि काम चलिरहेको अवस्था छ। त्यसको लोड पनि अहिले चलिरहेको लाइनको पनि लोड घटाउनको लागि पलमान सब स्टेसनमा पनि त्यहाँ अतिरिक्त ग्रिड महाशाखा अन्तर्गतको कलमनपुर सब स्टेसन हो, त्यसको पनि अपग्रेडिङ काम चाहिँ भइरहेको छ। त्यो अब 5-7 दिनमा सकिने जानकारी पाएको छु, त्यसमा हामीले छिटो सम्पन्न गर्नको लागि अनुरोध गरिरहेको छ।
2: भनेपछि केही दिनमा चाहिँ यो अनियमित विद्युत हुने कुरा चाहिँ नियमित हुने सम्भावना छ?
1: लोड बढेर हुने समस्याहरू समाधान भइरहेको छ। अलिअलि हामीले चाहिँ चौमला उता लाइन चाहिँ मर्मत गरेर चौमलातिर सिफ्ट पनि गऱ्यौँ होइन। 15-20 दिन अगाडि पनि समस्या आउँदै थियो, त्यो समस्या हामीले अहिले चाहिँ समाधान गरेका थियौँ। अहिले झन् प्रचण्ड गर्मीले गर्दाखेरि अलिकति बढेको हुनाले हामीले त्यसलाई व्यवस्थापन गर्दैछौँ।
2: अनि अर्को कुरा छ, जस्तो अब यो बिजुली जन्य विपदहरू पनि आउँछ, कहिले काहीँ आग लागि हुने, कुनै ठाउँमा क्षति हुने, हावाहुरी आउँदा, धेरै वर्षा पनि, अब पोलहरू ढल्ने, यस्तो कुरा पनि हुन्छ, त्यसको पूर्व तयारीको अवस्था टीकापुर वितरण केन्द्रमा के छ?
1: कुनै तार होजो भएको ठाउँमा हामीले पोल थप्ने कामहरू गर्ने भन्दा अगाडि पनि गरेका थियौँ। अरू ठाउँमा पनि तपाईँको हावाहुरी आउँदाखेरि हामीले धेरै ठुलो हावाहुरी आयो भने मानवीय क्षति तथा अन्य क्षति नहोस् भनेर हामीले सब स्टेसनबाट लाइन बन्द गर्ने, त्यसपछि सूचना कहाँ कहाँ कुन कुन ठाउँमा विद्युत संरचनाहरूमा क्षति भएको छ स्थलको निरीक्षण गर्ने, सूचनाहरू आएको सूचना अनुसार हामीले निरीक्षण गर्ने, त्यो गरेर चाहिँ हामीले क्रमिक रूपमा चाहिँ हावाहुरीले गर्दा क्षति भएको संरचनाहरू सुधार गरेर मर्मत गरेर हामीले सुचारू गर्छौँ। त्यो समयमा हावाहुरी आउने, प्रचण्ड गर्मी, सिँचाइमा लोड बढ्ने होइन, विभिन्न कारण प्राविधिक समस्याहरू आउने, सब स्टेसन लाइनमा 132 ट्रान्समिसन सिस्टम कोल्याप्स हुने, जस्तै पावर हाउसमा समस्या आयो भने पनि तपाईँको लोड र आपूर्तिमा जेनेरेसन र लोडमा ब्यालेन्स अवस्थामा चाहिँ बिजुली चलिरहेको हुन्छ, त्यसमा अचानक अनब्यालेन्स भयो, जेनेरेसन घट्यो अथवा हावाहुरीले गर्दाखेरि टावरको संरचनामा तार चुङ्गियो, ठुलो 132 टावर ढल्यो भने त्यस्तो समस्याहरूले गर्दा पनि देशैभरिको विद्युत आपूर्ति बन्द भइरहेको हुन्छ।
2: अनि जनशक्तिको हिसाबले चाहिँ हामी के छ अवस्था, जस्तो रात विरात पनि मर्मत गर्नुपर्ने, बिजुली सुचारू गर्नुपर्ने हुन्छ?
1: हजुर, विद्युत सुचारू गर्नको लागि कुनै समस्या आयो अथवा समस्या आउन नदिनलाई हामी प्रयासरतै हुन्छौँ। यसमा हाम्रो 24 घण्टामा 3 शिफ्टमा चाहिँ मर्मत कर्मचारीहरू खटिएकै हुनुहुन्छ। प्राविधिक कर्मचारी अलिकति कमी छ, तै पनि कमी भए पनि हामीले व्यवस्थापन गरिरहेका छौँ। प्रचण्ड गर्मीको समयमा पनि बाहिर निस्किन नसक्ने अवस्था हुँदा पनि काम गरिरहनु भएको छ प्राविधिकले।
0: हाल कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 2-4 दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। तर कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। यसैगरी आज राति कोशी मधेश बागमती गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। महाशाखाले कोशी प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने भएकाले त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाका अधिकांश स्थानमा 40 डिग्री आसपास तापक्रम मापन भएको ले नागरिकहरूलाई समस्या भइरहेको छ। देशका अन्य प्रदेशमा वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भोलिसम्म अझै गर्मी रहने र पर्सिबाट पानी पर्ने सम्भावना रहेको मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो।
3: नेपालमा मनसुन प्रवेश गरिसकेको भए पनि केही कमजोर अवस्थामा रहेको भनेर हामीले सूचना जारी पनि गरेको थियौँ। तर आधा जसो नेपाल चाहिँ मनसुनको प्रभावमा रहे पनि पश्चिमका आधा जसो भूभागमा अझै पनि मनसुन प्रवेश नै गरेको छैन र तराईका भूभागहरूमा विशेष गरेर लुम्बिनी र सुदूरपश्चिम प्रदेशकै तराई भूभागमा अत्याधिक गर्मी बढेको र धेरै केन्द्रहरूमा 40 डिग्री वा सोभन्दा बढी तापक्रम पनि मापन भएको अवस्था छ र शनिबारकै कुरा तराईका भूभागहरूमा 40 डिग्री वा त्योभन्दा बढी तापक्रम मापन भएको देखिन्छ र आइतबारको मौसम पूर्वानुमानलाई हेर्दाखेरि यो लुम्बिनीका तराईमा तापक्रम केही गिरावट आउने जस्तो देखे पनि सुदूरपश्चिमको तराईमा चाहिँ आइतबार पनि तातो लगभग शनिबारकै जस्तै रहन्छ। तर सोमबार, मंगलबार, बुधबारका दिनहरूमा सुदूरपश्चिमकै तराईमा पनि वर्षा आउन सक्ने र तापक्रममा केही गिरावट आउने भएकाले सर्वसाधारणलाई पनि केही राहत मिल्छ। कृषि कर्ममा चाहिँ अहिले धेरै अप्ठ्यारो परिरहेको अवस्था छ अहिलेसम्म पानी नपरेर, तर पर्सिदेखि बिस्तारी अब मनसुन पनि केही बलियो हुने अनि यो पश्चिम भूभागमा पनि धकेलिने जस्तो पनि बिस्तारी देखिरहेको छ। त्यसकारणले अब आउँदो हप्ताको मध्य र अन्त्यतिरमा कृषि कर्म लगायत चाहिँ अब सर्वसाधारणलाई केही राम्रै हुने देखिन्छ।
0: खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम, मुलायम, सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
4: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 9 नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते समय दिउँसो 1 बजे स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाले विपद व्यवस्थापनका लागि विपद पूर्व तयारी तथा प्रतिकार योजना हरेक वर्ष अध्यावधि गर्ने, सोही अनुसार विपद व्यवस्थापनमा काम गर्ने गरेको छ। पालिकाले पूर्व कार्यका प्राथमिकताका कार्यहरू गर्ने गरेको छ। पालिकाले जोखिममा रहेका समुदायको पहिचान गरी नाला सरसफाई, सूचना प्रवाह, समुदायको क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको छ। पालिकामा पालिका स्तरीय समिति 9 वडामा, वडा स्तरीय समिति 21 स्थानमा, सामुदायिक विपद व्यवस्थापन समिति छन्। यी समितिले यति बेला पूर्व कार्यका काम गरिरहेका छन्। यसै विषयमा जानकीका विपद सम्पर्क व्यक्ति नेत्र प्रसाद जोशीसँग विपद व्यवस्थापनमा पूर्व कार्य र सचेतनाका काम कसरी भइरहेका छन् भनी सोधेका छौं।
8: जानकी गाउँपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार योजना जुन हामीले 2082 भनेर निर्माण गरेका थियौं र अहिले 2083 आइसक्यो, चालू आवकै 83 भएको कारणले प्रत्येक वर्ष त्यो विपद पूर्व तयारी प्रतिकार योजना बनाउनु पर्ने भएको कारणले अहिले हामीले त्यो डीपीआरपी चाहिँ अध्यावधिक चरणमा रहेको छ र हाम्रो स्थानीय विपद व्यवस्थापन समिति सँगसँगै हाम्रो गाउँपालिकाले एउटा पूर्व कार्यका प्राथमिकताका कार्यहरू भनेर 9 वटा कार्यहरू तोकेको छ। सोही अनुसार हामीले सूचना दिने कुराहरू, नाला सरसफाई गर्ने कुराहरू, समुदाय स्तरमा गएर क्षमता अभिवृद्धिका कुरा गर्ने कुराहरूदेखि लिएर हाम्रो समुदाय कुन समुदाय बढ़ी जोखिममा छ त्यहाँ छलफल चलाउने कुराहरू निरन्तर रूपमा गरिराखेका छौं। हाम्रो अहिले जानकी गाउँपालिकामा 21 वटा सामुदायिक विपद व्यवस्थापन समिति छन् र 9 वटा वाडामा प्रत्येक वाडामा एउटा एउटा वाडा स्तरको विपद व्यवस्थापन समिति छ। ती समितिहरू सक्रिय रूपमा काम गरिराख्नु भएको छ, जस अन्तर्गत हाम्रो समुदाय स्तरमा विभिन्न कार्यदलहरू हुनुहुन्छ, प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना कार्यदलहरू हुनुहुन्छ, उहाँहरूले पनि काम गरिराख्नु भएको छ। पूर्व तयारीकै कुराहरू, पूर्व कार्यकै कुराहरू अन्तर्गत अस्ति भर्खरै हामीले यो जुन 5 मा जेठ 22 गते चाहिँ हामीले विश्व वातावरण दिवसका अवसरमा जानकी गाउँपालिकाका 21 वटा सामुदायिक विपद व्यवस्थापन समिति थिए, जस अन्तर्गत उहाँहरू नजिक भएका विपद व्यवस्थापन समितिहरू मिलेर 12 वटा सामुदायिक विपद व्यवस्थापन समितिले बाढ़ीको नमूना अभ्यास पनि सम्पन्न गर्नुभएको छ र हाम्रो जानकी गाउँपालिकाको खास गरी वार्ड नम्बर 3, 6 र 9 कर्णाली नदीबाट प्रभावित बस्ती छन् भने यता पथ्रिया नदीबाट 4, 7, 2 वटा वाडाहरू हुनुहुन्छ र सोही अनुसार हामीले त्यो समुदाय स्तरको विपद व्यवस्थापन समितिलाई अलि बढी प्राथमिकता दिएर काम गरिराखेका छौं, जस अन्तर्गत हाम्रो वार्ड नम्बर 7 मा फरैला भन्ने ठाउँ छ, त्यहाँ पनि अब हामीले जैविक तटबन्धनहरू हाम्रो बी ग्रुपको समन्वयमा भएको थियो र तत्पश्चात हामीले गाउँपालिकाबाट पनि आफ्नो इनिसिएसन लिएर त्यहाँको समुदायको मान्छेलाई चाहिँ अग्रसर गराएर अहिले त्यहाँ फेरि त्यो भत्केको ठाउँमा जैविक तटबन्धन पनि निर्माण भएको छ। त्यसै गरी हाम्रो जुन गाउँपालिका अन्तर्गत रहेका उच्च भवनहरू छन् ती भवनमा बिजुली बत्तीदेखि लिएर त्यहाँको सामग्रीहरूको अवस्था के छ त्यो पनि हामीले एक चरणको अनुगमन अनुगमन गरेर राम्रो अवस्थामा त्यो समितिलाई राम्रो गर्नुभएको छ भन्ने र अलि सुधार्नु पर्ने कुराहरूमा यो गर्नु होला अथवा तपाईँहरूसँग छैन भने पालिकासँग समन्वय गर्नुहोस् भनेर हामीले एक चरणमा अनुगमन पनि गरिसकेका छौँ। र अर्को महत्वपूर्ण कुरा यसपालि हाम्रो चाहिँ 9 नम्बर वाडामा पनि उच्च भवन झण्डै 1 करोड भन्दा बढीको लगानीमा त्यहाँ बहुउद्देश्य उच्च भवन पनि निर्माण भएको छ। त्यो संघ संस्थाहरूको समन्वय र सहयोगमा त्यहाँ अहिले हामीले अरुणोदय माध्यमिक विद्यालयको परिसरमा त्यो बहुद्देश्य भवन पनि छ। त्यो भवनबाट पनि अब खास गरेर त्यहाँ जानकी गाउँपालिका वार्ड नम्बर 9 का धनुवा फाटा कुन्ती मूर्तियाका बाढ़ी जोखिममा भएका बस्तीहरूलाई त्यहाँ स्थानान्तरण गर्ने भनेर हामीले त्यसरी त्यसको चाँजो पाँजो मिलाएका छौँ भने अर्को कुरा अब पूर्व तयारी पूर्व सूचनाकै कुरा गर्दाखेरि अहिले जानकी गाउँपालिकाका 3 वटा स्थानमा हामीले बहुउपयोगी साइरनहरू जडान गरेका छौँ जस अन्तर्गत हामीले वार्ड नम्बर 9 को वाडा कार्यालयमा 6 को बाल ज्योति विद्यालयमा र 4 को वाडा कार्यालयमा गरेर 3 स्थानमा ती साइरनहरू जडान गरिएको छ र ती साइरनहरूले खास गरी बाढ़ीको सूचना सँगसँगै अन्य बहुसूचना भन्नाले अरू त्यो समुदायमा चाहिने केही सूचनाहरू छन् भने त्यो साइरन मार्फत हामीले ती सूचनाहरू पूर्व तयारीका कुराहरू पूर्व सूचनाका कुराहरू पनि त्यो मेसेज बनाएर त्यो साइरन मार्फत अहिले दिइराखेका छौँ र हामीले यो विद्यालयलाई बढी फोकस गरिराखेका छौँ। अहिले खास गरी विद्यालयमा हाम्रो जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइ बहिनीहरू र विपद सम्पर्क शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले बहुप्रकोप सम्बन्धी नमूना अभ्यास पनि अस्ति भर्खरै हामीले सम्पन्न गर्यौं जुन हाम्रो जानकी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालय जुन संस्थागत र सामुदायिक दुईटै विद्यालयका विद्यार्थी भाइ बहिनीहरू र त्यहाँको विपद फोकल टिचरलाई राखेर हामीले बहुप्रकोप सम्बन्धी नमूना घटना अभ्यास पनि सम्पन्न गरेका छौं जसले गर्दा विद्यालय स्तरमा पर्ने प्रकोपलाई कसरी चाहिँ हामीले समाधान गर्न सक्छौ अथवा न्यूनीकरण गर्न सक्छौ पूर्व तयारी गर्न सक्छौ भन्ने कुराहरूमा उहाँहरूलाई फर्स्ट एडको कुराहरू भयो आगलागीको कुराहरू भयो भूकम्पको कुराहरू भयो यस्ता कुराहरूमा हामीले कसरी पूर्व तयारी गर्ने र हाम्रो पूर्व तयारी कहाँ छ र हामीले के गर्नुपर्छ भनेर करिब 12 वटा विद्यालयबाट 6-6 जना सहभागी गरेर 12-6 का 72 जना उहाँहरू हुनुभयो भने विद्यालय नर्स यता गरेर 75 जना त्यो कार्यक्रममा सहभागी भएर हामीले त्यसरी चाहिँ नमूना अभ्यास पनि सम्पन्न गरेका छौँ र अर्को विद्यालय स्तरमा एउटा सरसफाई क्लब भन्ने पनि हामीले गठन गरेका थियौँ जुन विपद व्यवस्थापन शाखाकै अन्तर्गत रहेर त्यो गठन गरेका थियौँ। गत आवमा 81-82 गरेका थियौँ भने अहिले त्यो 81-82 गठन गरेको क्लबलाई सरसफाई क्लबलाई 82-83 चाहिँ हामीले क्षमता अभिवृद्धिको एउटा तालिम पनि दिएका छौँ। हाम्रो चाहिँ विद्यालयमा कस्तो किसिमको फोहोरहरू निस्किन्छ त्यो फोहोरहरू कहाँ राख्ने कसरी राख्ने हात कसरी धुने होइन हात धुने चरणहरूदेखि लिएर सबै त्यो बाल क्लबका पदाधिकारीहरूलाई क्लबका पदा सरसफाई क्लबका पदाधिकारीहरूलाई त्योसँग सम्बन्धित क्षमता अभिवृद्धिको कार्यक्रम पनि हामीले सम्पन्न गरिसकेका छौँ। त्यो पनि मलाई लाग्छ पूर्व तयारी अन्तर्गत पूर्व कार्य अन्तर्गत पर्छ। र अर्को कुरा अहिले हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलिरहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुन जोखिम समुदायमा रहेका नालाहरू सरसफाई गर्ने कुराहरू छन् ती नालाहरू सरसफाईको कुराहरू पनि अगाडि बढ़िराखेको छ।
0: दोटीको दिपाइल सिलगढ़ी नगरपालिका 2 स्थित सेती नदीको बीचमा फँसेका 11 जनाको उद्धार गरिएको छ। उनीहरूको शनिबार सशस्त्र प्रहरी टोलीले सकुशल उद्धार गरेको हो। सेती नदी स्थित शिव मन्दिरमा पूजा गर्न गएका स्थानीयवासी तटबन्ध निर्माण गर्न बाँधेको अस्थायी बाँध फुट्दा नदीको बीचमा फँसेका थिए। धनगढ़ीमा 3 दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता धनगढ़ी उपमहानगरपालिका 17 को उत्तर खैनीमुक्त कमया शिविरका निमरा चौधरी र राधा चौधरीका 10 वर्षीय छोरा तनु चौधरी हत्या गरेको अवस्थामा स्थानीय जंगलमा मृत भेटिएका हुन्। धनगढ़ी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाको सीमा क्षेत्रमा रहेको कालिका सामुदायिक वनभित्र फेला परेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरी प्रहरी स्थानीयकोले खोज्ने क्रममा फेला परेका हुन्। उनले चढ्दै आएको साइकल र चप्पल भने शव नजिकै फेला परेको प्रहरीले बताएको छ। उनको शव भेटेको स्थानमा रगत लतपतिएका ढुंगा पनि भेटिएका छन्। बालकको शव आधा सडेको अवस्थामा रहेको थियो। खोज खबरमा एकछिनको विश्राम विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
9: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
10: महिनाको महिनावारी गडबडीको समस्या,
9: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
10: पेट सम्बन्धी सम्पूर्ण समस्या,
9: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
10: ईसीजी सेवा,
9: डिजिटल एक्सरे सेवा
10: र प्रयोगशाला ल्याब सेवा।
9: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
11: चुरे जोगाउ पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। धनगढ़ीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै वहाँले नागरिकको जीवधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार, सुरक्षा निकाय, अदालत तथा संचार क्षेत्र सबैको साझा दायित्व भएको बताउनुभयो। खोज खबरमा अब पालो जनावाजको। समुदायमा आइपर्ने विविध खाले विपदको सामना गर्नका लागि समुदाय सचेत हुनुपर्छ। समुदायको क्षमता अभिवृद्धि भएमा विपदको पूर्व तयारी र प्रतिकारमा धेरै राहत हुन्छ। आजको जनावाजमा हामीले जानकी गाउँपालिकाको वार्ड नम्बर 6 लम्की बुरुवाका केही नागरिकलाई तपाईँको समुदायमा कस्ता खाले विपदहरू भोगिरहनु भएको छ भनी सोधेका छौं।
12: मेरो नाम दीपक देवी नेउपाने, जानकी गाउँपालिका वार्ड नम्बर 6 हो। हामीले चाहिँ यो विपद व्यवस्थापन समिति गठन गरेका छौं, विभिन्न किसिमका तालिमहरू लिएका छौं। अस्ति भर्खरै हामीले सड़क नाटकहरू पनि देखाएका छौं। यसबाट चाहिँ समुदायमा भएका प्राकृतिक रूपमा जुन किसिमका प्रलोपहरू आउँछन्, जस्तै बाढ़ी, पहिरो, आगलागी अनि शीतलहर, जस्तै अहिले यो एकदमै घामको सिजन छ, गर्मी भएर बच्चाहरू तहस नहस भएको अवस्था छ। अब यसका बारेमा पनि हामीले विभिन्न समय मौसम अनुसारको कार्यक्रम गर्ने गरेका छौं। अब जस्तै अब अहिले चाहिँ हामी अब यो गर्मी मौसममा कसरी बस्ने, के गर्ने भन्ने कुराहरू पनि छलफल गर्छौं। बाढ़ी आयो, बाढ़ीमा केही अब जस्तै अब सूचना गर्नु पर्यो भने हामी यो साइरनहरू बजाउँछौ, साइरन बजाएर सूचना गर्ने गर्छौं। र अब पहिलो स्टेप 9, दोस्रो स्टेप 10 र तेस्रो स्टेप 11 गरेर हामी यसरी सूचना प्रवाह गर्छौं।
13: हाम्रो क्षेत्रमा जंगली जनावरहरू पनि छ, प्लस अनि यो हाम्रो नजिकै भएको रानीकुला पनि वर्षेनी कटानी भइरहेको, वर्षेनी हेक्टर जमिन कटानी भइराखेको छ, जंगल पनि नष्ट गरे। त्यही कारणले बढ्दो यो अवधिमा उत्खनन पनि त्यत्तिकै भइराखेको छ, ढुङ्गा बालुवाहरू पनि हामीलाई लगभग जोखिममै पार्ने भएको छ।
14: अब जस्तै प्राथमिक उपचार हामीले जस्तै अब चोटपटक लाग्यो भने, जस्तै बाढीमा जस्तै पर्नुभयो भने, डुबान भने, उनीहरूलाई मलमपट्टी लगाउँछौँ। जस्तै हात खुट्टा भाँचियो भने उनीहरूलाई ब्यान्डेज बाँधेर अनि चाहिँ अब तालिम गरेर आएछौँ। अनि पानी अब खाएर डुबेर आएछन् भने उनलाई अब कसरी गराउने, अनि यो तालिम हामी कार्यक्रम सिक्यौँ।
12: अब यो हाम्रो दमकल त गाउँपालिकामा छैन, टिकापुर नगरपालिकामा छ, होइन? आग लागि त्यस्तो भयो भने अब स्थानीय सरकारलाई गुहार्ने हो भने पनि स्थानीय सरकारमा पनि त्यो उपलब्ध छैन, उहाँहरूले पनि टिकापुरमा नै सूचना गर्ने हो। अब त्यही कमी छ, तर गाउँपालिकाले चाहिँ यो दमकल चाहिँ व्यवस्थापन गरोस् भन्ने चाहिँ लाग्छ, होइन? अहिले बर्खामा त त्यति साह्रो नोक्सान गर्दैनन्, अब त्यो गहुँको बेला, मसुरुको बेला कसैले पनि हिउँदे खेतीमा कसैले पनि खान पाउँदैनन्। अब जसको अलिकति गर्न सक्ने छन् उनीहरूले चाहिँ कारबार लगाएका छन्, उनीहरूले चाहिँ अब आफ्नो सुरक्षा गरेका छन्, होइन, खान पाउँछन्। नभए अरू चाहिँ एकदमै

व्यवस्थापन समितिको क्षमता बढ़ाइँदै र अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनु पर्नेमा मुख्यमन्त्री शाहको जोड़। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यो टिका लागि त सामुएल दोलत बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्ट्याका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग गरी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहारी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: 13 गते दोस्रो शनिबारका दिन
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580 29700।

0: तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाण्डुमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
1: आउनु भएकोलाई मानव रानीवनको हाम्रो त अब अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्नु पर्ला, त्यो चाहिँ राज्यले गर्ला।
0: एमाले अध्यक्ष ओलीद्वारा मानवाधिकार आयोगले जेएनजी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सीट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाव बढ़दा पनि धानको भाव कम।
2: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाव चाहिँ नघट्नु होइन, किसानको कर्ता पदार्थ चाहिँ घट्नु भन्नु।
0: मध्यपूर्वको युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढ़े। तापक्रम बढ़ने क्रम जारी, तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
3: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढ़ी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन्, तर सामाजिक सञ्जालमा प्रसार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान, सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुँहरीमा धकेल्ने काम आजबाटै बन्द गरौं।
5: सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने बाह्य घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले सीआईएनलाई बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
1: हिजो विज्ञप्ति लिएर आएर हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई चित्त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो, तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनुभयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 1900 पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 1900 म्याग हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल अनि अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पर्यो नि, त्यसलाई त नेपाल सरकार निर्णय गरेपछि फेरि के गरे जाने अथवा अब होल्डिङ सेन्टरमा नआएकाबाट यता दर्ता हुन नआउनु भएको होला, मानव रानीवनको हाम्रो त अब त्यो अपार्ट त खाली छ, त्यो अपार्टमा कति बस्नु होला अथवा अर्को अपार्ट खोज्नु पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला। अनि
5: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खाउ वा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सड़क स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो।
6: धुलीखेलदेखि उता पाँच खाल जाने बाटो धुलीखेल खावा सड़क भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तरोन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लाग्यो हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
5: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमश घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेती योग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा

0: संगठनको कर्तापरहासँग घट्नु भन्नु
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23 र 24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतेको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोडफोड़ लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पूर्ण प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3 प्रतिशतले घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका इजरायल र इरान बीचको द्वन्दका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 6,72,499 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10 प्रतिशतको वृद्धि रहेको छ। हाल कोशी मधेश बागमती प्रदेशका सम्पूर्ण क्षेत्र गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
2: यति बेला नेपालमा मनसुनको प्रभाव चाहिँ आधा जसो भूभागमा आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारै गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
1: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा यता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भनी होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन

0: कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
1: सन्तोषी रावल अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित
2: यस वर्ष चाहिँ हामीले शिक्षा स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने सोचेका छौं।
1: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
4: विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा।
2: 1.36 अर्ब बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौँ। यस वर्ष चाहिँ हामीले शिक्षा स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने सोचेका छौँ।
4: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपैयाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा स्वास्थ्य, उद्यम पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी।
5: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड़ गर्ने र पुराना आयोजनहरू जो अधुरा खुला गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
4: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपैयाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खरका छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन।
6: कपुरकोट गाउँपालिकालाई खरको छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ। त्यो ढङ्गले गएका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने, यी 3 कुराहरूलाई हामीले घोषणाको रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाईको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
4: छत्रेश्वरी गाउँपालिकाले 53,76,79,023 रूपैयाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30 लाख रूपियाँ भन्दा बढ़ी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढा थोकी
7: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ र कुनै बाँकी रहन गएको अवस्थामा फागुन फागुनभन्दा पछाडि चाहिँ 30 लाख भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
4: यस्तै अन्य पालिकातर्फ बनगाड कुपिन्डे नगरपालिकाले 80 करोड़ 46 लाख रूपियाँ, बागसौर नगरपालिकाले 77 करोड़ 23 लाख 75 हजार रूपियाँ, त्रिवेणी गाउँपालिकाले 59 करोड़ 21 लाख रूपियाँ, कुमा गाउँपालिकाले 53 करोड़ 97 लाख 55 हजार रूपियाँ र सिद्धकुमा गाउँपालिकाले 39 करोड़ 29 लाख रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरती मगर, CIN, रेडियो शारदा, सल्यान।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
8: जनताहरू झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन।
1: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी। शनिवार विशेष बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
9: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
10: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
9: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
10: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
9: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
10: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
9: नरम मुलायम सुतीको कपडा लगाउने।
10: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
9: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
11: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन्। यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन्। पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिअधिकार मंचको अध्यक्षका साथै गीत संगीतमा पनि निपुण हुनुहुन्छ। साथै लीलप्रकाश चन्दले उहाँसँग गीत संगीत, कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ।
8: हाम्रो घरमा दमा थियो, म दमा बजाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिले बाबुबाजेबाट थियो। एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेले, 62-63 कुरा आहुतिजीले लेख्नु भएको यो दलन टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो। म एउटा फिल्डमा दलित बस्तीहरूमा काम गर्थेँ, त्यहाँ आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाए। त्यहाँ म पनि गएको, ठुल्ठुला चाहिँ युवा कलाका आए, नाट्य कलाकारहरू सबै आए रहेछन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो? अनि त्यहाँ त तपाईँ चाहिँ त्यहाँ बसेर केही गन्थन आउनुभयो अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभियान गर्नुहोस् भनेर भन्नुभयो।
14: त्यो सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर?
8: मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएको थिएँ, घाँसको डोको ल्याएर चौतारामा बिसाए चौतारामा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु टोपी निकाले टोपीले मुख पोछ पसिनाहरू पुछे पसिना पुछेपछि आज ढिलै भयो घर खाना पनि ढिँडो पनि सेलाइसक्यो होला लौ त्यति म गएँ है अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरेको थिएँ त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला म भन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ मेरो नाम मात्रै निस्केको ल्याम्बहादुर दर्जी भनेर निस्केछ ए म पास भएछु भनेर भन्नुभयो अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थियो मेरो
14: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो
8: ल है जनताहरू झाडा पखाला महामारी फैलिएको छ पानीहरू उमालेर खानुहोला सचेत रहनुहोला तल्लो घरको मान्छे माथिल्लो घर नजाने माथिल्लो घरको मान्छे तल्लो घर नजाने आफ्नो घरमा बस्नुहोला है झाडा पखाला महामारी फैलिएको छ सचेत बन्नुहोला सुरक्षित हुनुहोला भनेर डाँडा डाँडामा गएर
14: कराउनु
8: पर्ने
14: अनि तपाईँले गीत पनि गाउनुहुन्छ
8: गीत पहिला सालेजु पनि
14: त्यही सुन्नु पर्यो अब सालेजु सुनाउनु अलिकति
8: त्यति बेला हामीले सालेजु भन्ने गीत गाउँथ्यौँ

0: उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले चाहिँ कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन? कस्तो छ त गाउँ?
1: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चौली सन्चौली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, टुकी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ एघार बाह्र एक बजीसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोख्नु साथ गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगेर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नुभएको छ।
0: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सिरिज सुनाउनु?
1: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनु भएको थियो यो जातीय छुवाछुत सम्बन्ध, त्यो गीत गाउँछु।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धी सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ़दै गएको छ। युक्रेनले रूसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिबारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:08 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवै बीच सिकाइ आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा हामी किसानका लागि जल संरक्षण प्रविधि बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत सिर्जना बस्दाई। कार्यक्रमको सुरुमा जल संरक्षणको परिचय र महत्व बारे चर्चा गर्छौ।
1: पानी पृथ्वीमा रहेको सम्पूर्ण जीवनको आधार हो। मानव जीवन, कृषि उत्पादन, पशुपालन, उद्योग, ऊर्जा उत्पादनका तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य स्रोत हो। विश्वका धेरै देशहरूमा पानीको अभाव बढ्दै गएको छ र भविष्यमा पानीलाई सबैभन्दा महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा हेरिएको छ। नेपाल जलस्रोतमा धनी देश भए पनि पानीको उपलब्धता र उपयोग बीच ठूलो अन्तर रहेको पाइन्छ। अधिकांश वर्षा मनसुनको समयमा हुने भएकाले वर्षायाममा प्रशस्त पानी उपलब्ध हुन्छ, तर हिउँ तथा सुक्खा मौसममा धेरै क्षेत्रहरूमा पानीको अभाव देखिन्छ। नेपालको कृषि प्रणाली मुख्यतः वर्षामा निर्भर छ। देशका धेरै किसानहरू समयमै वर्षा नभई उत्पादन घट्ने समस्याबाट प्रभावित छन्। जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप परिवर्तन भइरहेको छ। कतिपय स्थानमा अत्याधिक वर्षा हुन्छ भने कतिपय स्थानमा लामो समयसम्म खडेरी पर्छ। यस्तो अवस्थामा जल संरक्षणको महत्व झन बढेको छ। जल संरक्षण भन्नाले पानीलाई बचत गर्ने, प्रयोग गर्ने तथा दीर्घकालीन रूपमा उपयोग गर्ने प्रक्रिया हो। यसको उद्देश्य वर्तमान आवश्यकताहरू पूरा गर्नुका साथै भविष्यका पुस्ताका लागि पानी सुरक्षित राख्नु हो। कृषि क्षेत्रमा जल संरक्षणको उत्पादन वृद्धि लगायत जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ। नेपालका ग्रामीण समाजमा परम्परागत रूपमा जल संरक्षणका धेरै अभ्यासहरू रहेका छन्। पहाडी क्षेत्रमा कुलो निर्माण गरी पानी वितरण गर्ने, वर्षाको पानी संकलन गर्ने, पोखरी निर्माण गर्ने तथा मुहान संरक्षण गर्ने अभ्यासहरू प्राचीन समयदेखि चल्दै आएका छन्। यी स्थानीय ज्ञान र अभ्यासहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। जल संरक्षण केवल कृषि उत्पादनको विषय होइन, यो खाद्य सुरक्षा, पोषण सुरक्षा, सार्वजनिक संस्था तथा वातावरणीय दिगोपनसँग प्रत्यक्ष सम्बन्धित विषय हो। यदि पानीको उचित संरक्षण र व्यवस्थापन गर्न सकिएन भने भविष्यमा कृषि उत्पादनमा कमी, खाद्य संकट तथा वातावरणीय समस्या थप गम्भीर हुन सक्छन्। त्यसैले जल संरक्षणलाई प्रत्येक किसान, समुदाय तथा राष्ट्रको प्राथमिकतामा राख्न आवश्यक छ।
0: कार्यक्रमलाई अघि बढाउँदै अब हामी कृषि क्षेत्रमा जल स्रोतको दिगो व्यवस्थापन बारे चर्चा गर्छौ।
1: जल स्रोतको दिगो व्यवस्थापन भन्नाले पानीको स्रोतलाई संरक्षण गर्दै आवश्यकता अनुसार नियोजित र प्रभावकारी रूपमा उपयोग गर्ने प्रक्रिया हो। नेपालमा नदी, खोला, ताल, पोखरी, सिमसर क्षेत्र, मुहान तथा भूजल जस्ता विभिन्न जल स्रोतहरू छन्। यद्यपि यी स्रोतहरूको उचित व्यवस्थापन हुन नसक्दा धेरै क्षेत्रहरूमा सिँचाइको अभाव देखिएको छ। दिगो जल व्यवस्थापनको आधार भनेको पानीको माग र आपूर्ति बीच सन्तुलन कायम गर्नु हो। कृषि क्षेत्र आवश्यक भन्दा बढी पानी प्रयोग गर्दा पानी खेर जान्छ, माटोको गुणस्तरमा असर पर्छ तथा भूजलको स्तर घट्न सक्छ। त्यसैले बालीको आवश्यकता अनुसार मात्र पानी प्रयोग गर्ने अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ। नेपालमा किसानद्वारा व्यवस्थापन गरिएका सिँचाई प्रणालीहरू विश्वमै उदाहरणीय मानिन्छन्। धेरै स्थानहरूमा किसानहरूले सामूहिक रूपमा कुलो निर्माण, मर्मत तथा पानी वितरणको व्यवस्थापन गर्दै आएका छन्। यसले सामुदायिक सहभागिता तथा स्थानीय नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। जल स्रोत संरक्षणका लागि जलधारा क्षेत्र व्यवस्थापन अत्यन्त आवश्यक छ। वन विकास, डोजरबाट सड़क निर्माण तथा अव्यवस्थित विकास गतिविधिका कारण धेरै मुहानहरू सुक्दै भएका छन्। जलधारा क्षेत्रमा वृक्षारोपण, चरण व्यवस्थापन तथा माटो संरक्षणका उपायहरू अप्नाउन सके पानीका स्रोतहरू दीर्घकालीन रूपमा सुरक्षित रहन सक्छन्। भूजल व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण विषय हो। तराई क्षेत्रमा सिंचाई तथा खानेपानीका लागि भूजलको प्रयोग बढ्दो क्रममा छ, तर पुनर्भरण भन्दा बढी दोहन भएमा भविष्यका भूजल संकट उत्पन्न हुन सक्छन्। त्यसैले वर्षाको पानी जमिनभित्र शोषिने वातावरण सृजना गरी भूजल पुनर्भरणलाई प्राथमिकता दिनुपर्छ। भूजल व्यवस्थापनमा सहकारी निकाय, स्थानीय तह, किसान समूह, उपभोक्ता समिति तथा सामुदायिक सबैको सक्रिय भूमिका आवश्यक हुन्छ। पानीलाई साझा सम्पत्तिका रूपमा बुझेर त्यसको संरक्षण र नियोजित रूपमा सुनिश्चित गर्नुपर्ने आवश्यकता हुन्छ।
0: त्यसै गरी वर्षाको पानी संकलन तथा उपयोग बारे चर्चा गर्छौ।
1: नेपालमा वार्षिक वर्षाको ठूलो हिस्सा केही महिनाभित्र सीमित रहने भएकाले वर्षाको पानी संकलन अत्यन्त महत्वपूर्ण विषय हो। वर्षायाममा बगेर जाने पानीलाई विभिन्न संरचना मार्फत संलग्न गरी सुक्खा समयमा उपयोग गर्न सकिन्छ। यी प्रक्रियालाई वर्षाको पानी संकलन भनिन्छ। वर्षाको पानी संकलनको इतिहास धेरै पुरानो छ। नेपालमा विभिन्न समुदायहरूले परम्परागत रूपमा पोखरी, कुण्ड, इनार तथा साना जलाशय निर्माण गरेर पानी सञ्चय गर्ने गरेका छन्। आधुनिक समयमा यसलाई वैज्ञानिक ढंगले विकास गरिएको छ। घरको छानाबाट पानी संलग्न गरी ट्याङ्कीमा भण्डार गर्ने, खेत पोखरी निर्माण गर्ने, प्लास्टिक पोखरी प्रयोग गर्ने अभ्यासहरू अहिले धेरै स्थानमा लोकप्रिय बन्दै गएका छन्। वर्षाको पानी संलग्नले सिंचाईको समस्या समाधान गर्ने महत्वपूर्ण योगदान पुर्याउँछ। विशेष गरी तरकारी खेती, फलफूल खेती तथा नर्सरी व्यवस्थापनमा यसको प्रयोग अत्यन्त उपयोग देखिन्छ। सुक्खा समयमा पानी उपलब्ध हुँदा किसानहरूले अतिरिक्त उत्पादन लिन सक्छन्, जसले आमदानी वृद्धि गर्न सहयोग पुर्याउँछ।

0: उहाँले आफ्नो खेत वा घर वरिपरिको पानी संलग्न संरचना निर्माण गर्ने संस्कृतिको विकास गर्नुपर्छ। वर्षाको पानीलाई समस्या होइन, अवसरका रूपमा हेर्ने आवश्यक छ। पानीको प्रत्येक थोपा सुरक्षित राख्न सकियो भने कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण समृद्धिमा ठूलो योगदान पुग्न सक्छ।
1: कार्यक्रमलाई निरन्तरता दिँदै पानी बचत गर्ने आधुनिक कृषि प्रविधिहरू बारे चर्चा गर्छौ।
0: कृषिमा पानीको दक्ष उपयोग आजको प्रमुख आवश्यकता बनेको छ। जनसंख्या वृद्धि, जलवायु परिवर्तन, अनियमित वर्षा तथा सिंचाई स्रोतको सीमितताका कारण पानीको प्रत्येक थोपा महत्वपूर्ण बनेको छ। विगतमा परम्परागत तरिकाले खेतमा अत्याधिक पानी लगाउने चलन थियो, तर आधुनिक कृषि विज्ञानले बालीलाई आवश्यक मात्र पानी उपलब्ध गराउनु पर्ने अवधारणालाई विकास गरेको छ। यसले पानीको बचत गर्नुका साथै उत्पादन वृद्धि गर्न पनि सहयोग पुर्याउँछ। आधुनिक सिंचाई प्रविधि मध्ये ड्रिप सिंचाई प्रणाली अत्यन्त प्रभावकारी मानिन्छ। यस प्रणालीमा पानीको पाइप तथा ड्रिपर मार्मत बोर्डको जरामा थोरै थोरै मात्रामा उपलब्ध गराइन्छ। यसले वाष्पीकरण तथा बहावबाट हुने पानीको नोक्सानी कम गर्छ। तरकारी, फलफूल तथा नगदे बालीमा यसको प्रयोग विशेष गरी उपयोग मानिन्छ। नेपालमा विभिन्न जिल्लाहरूमा टनेल भित्रको तरकारी खेतीमा ड्रिप सिंचाईको प्रयोग बढ्दो क्रममा छ। स्प्रिंकल सिंचाई प्रणाली अर्को आधुनिक प्रणाली हो। यस प्रणालीमा पानीको कृत्रिम वर्षा जस्तै छर्किने गरिन्छ। डाँडाकाँडा तथा आसमान भूभाग भएका स्थानहरूमा यसको प्रयोग प्रभावकारी मानिन्छ। यसले श्रम लागत कम गर्नुका साथै पानीको समान वितरणमा सहयोग पुर्याउँछ। मल्चिङ प्रविधि पनि पानी संरक्षणको महत्वपूर्ण उपाय हो। बालीको वरिपरि पराल, घाँस, पात पतिङ्गर वा प्लास्टिकले जमिन ढाक्दा माटोबाट पानीको वाष्पीकरण कम हुन्छ। यसले चिस्यान कायम राख्नुका साथै झारपात नियन्त्रणमा पनि मदत गर्छ। नेपालको पहाड़ी क्षेत्रमा परम्परागत रूपमा पराल तथा वनबाट ल्याइने पात प्रयोग गरेर मल्चिङ गर्ने अभ्यास पाइन्छ, जुन स्थानीय ज्ञानमा आधारित प्रभावकारी जल संरक्षण प्रविधि हो। शून्य जोताई तथा न्यून जोताई प्रणालीले पनि पानी संरक्षणमा सहयोग पुर्याउँछ। बारम्बार जोत्दा माटोको संरचना बिग्रिने तथा चिस्यान छिटो हराउने सम्भावना हुन्छ। न्यून जोताईले माटोमा रहेको जैविक पदार्थ संरक्षण गरी पानी धारण गर्न क्षमता बढाउँछ। माटोमा जैविक पदार्थको प्रयोग गर्ने महत्वपूर्ण उपाय हो। गोठेमल, कम्पोस्ट तथा हरियो मल प्रयोगले माटोको संरचना सुधार गर्छ। जैविक पदार्थ युक्त माटोले बढी पानी सोसे तथा लामो समयसम्म चिस्यान कायम राख्ने क्षमता राख्छ। यसले सिंचाईको आवश्यकता घटाउन मदत गर्छ। नेपालका विभिन्न स्थानहरूमा किसानहरूले प्लास्टिक पोखरी, सिमेन्ट ट्याङ्की तथा साना जलाशय निर्माण गरेर पानी सञ्चय गर्ने अभ्यास शुरू गरेका छन्। सौर्य ऊर्जाबाट सञ्चालित सिंचाई प्रणाली पनि क्रमशः लोकप्रिय बन्दै गएको छ। यसले डिजेल तथा विद्युतमा निर्भरता कम गर्नुका साथै दिगो कृषि विकासमा योगदान पुर्याउँछ। पानी बचत गर्ने आधुनिक प्रविधिको सफल प्रयोगका लागि किसानलाई प्राविधिक ज्ञान, तालिम तथा आवश्यक उपकरणको पहुँच उपलब्ध गराउनु आवश्यक छ। आधुनिक प्रविधि र स्थानीय ज्ञानको संयोजनले जल संरक्षणलाई अझ प्रभावकारी बनाउन सक्छ।
1: कार्यक्रमको अन्तिममा जल संरक्षणको अवसर, चुनौती र भावी दिशाबारे चर्चा गर्छौ।
0: नेपाल जलस्रोतको दृष्टिले धनी देश मानिन्छ। हजारौं नदी, खोला, ताल, पोखरी तथा हिम नदीहरू रहेको देशमा जल संरक्षणका लागि विशाल सम्भावना रहेको छ। तर पर्याप्त स्रोत हुँदाहुँदै पनि धेरै किसानहरूले वर्षामा सिंचाई सुविधा प्राप्त गर्न सकेका छैनन्। यसले जलस्रोतको उत्पादनता मात्र पर्याप्त नभई त्यसको उचित व्यवस्थापन आवश्यक रहेको देखिन्छ। जल संरक्षणमा अवसरहरू धेरै छन्। वर्षाको पानी संलग्न, भूजल पुननिर्माण, मुहान संरक्षण, सामुदायिक पोखरी निर्माण, साना सिंचाई आयोजना तथा जलधारा व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ। आधुनिक प्रविधिको प्रयोगसँगै स्थानीय तथा परम्परागत ज्ञानलाई पनि मदत दिनुपर्छ। नेपालका विभिन्न समुदायहरूले शताब्दीदेखि कुलो निर्माण, पोखरी संरक्षण, धारा

0: व्यवस्थापन तथा सामुदायिक जल वितरण प्रणाली सञ्चालन गर्दै आएका छन्। यस्ता स्थानीय अभ्यासहरू केवल प्राविधिक उपाय मात्र होइनन्, सामाजिक एकता तथा सामुदायिक सहभागितामा उत्कृष्ट उदाहरण पनि हुन्। भविष्यलाई जल संरक्षण कार्यक्रमहरूमा यस्ता स्थानीय ज्ञान र अभ्यासहरूलाई समावेश गर्न आवश्यक छ। अन्तत जल संरक्षण केवल पानीको व्यवस्थापन मात्र होइन, यो खाद्य सुरक्षा, वातावरण संरक्षण, आर्थिक समृद्धि तथा भावी पुस्ताको भविष्यसँग जोडिएको विषय हो। आज संरक्षण गरिएको पानीले भोलिको कृषि उत्पादन, खाद्य सुरक्षा तथा दिगो विकास सुनिश्चित गर्न सक्छ। त्यसैले प्रत्येक किसान समुदाय तथा नीति निर्माताले जल संरक्षणलाई साझा जिम्मेवारीका रूपमा लिनु आवश्यक छ। किसानका लागि जल संरक्षण प्रविधिहरू कृषि उत्पादन वृद्धि, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोत संरक्षण तथा ग्रामीण समृद्धिका लागि अत्यन्त महत्वपूर्ण छन्। जल संरक्षणको महत्व बुझे जल स्रोतको दिगो व्यवस्थापन गर्ने, वर्षाको पानी संग्रहण गर्ने, आधुनिक तथा स्थानीय प्रविधिहरू अप्नाउने तथा भावी चुनौतीलाई ध्यानमा राखेर आयोजना बनाउने हो भने नेपालमा दिगो कृषि विकासको बलियो आधार निर्माण गर्न सकिन्छ। पानीको प्रत्येक थोपा अमूल्य छ र त्यसको संरक्षण नै कृषि तथा मानव जीवनको सुरक्षित भविष्यको आधार हो।
1: यिनै विषयवस्तुका साथ कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया सुझाव सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरमा लेखी पठाउन सक्नुहुन्छ अथवा यस एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नापुन र साक्षात्कारकर्ता सृजना बजगाईलाई धन्यवाद दिँदै म जीविका शाहले बिदा दिनुहोस्। नमस्कार।

0: This
1: Siddharth Bank Sambandha Sadai Bharilai
2: जानकी गाउँपालिका नौ नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका नौ नम्बर वडाको आर्थिक वर्ष 2082-83 सञ्चालन भएका विकास निर्माण सेवा प्रवाह योजना तथा कार्यक्रमहरूको प्रगति उपलब्धि लगायतको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण सरकारवाला निकाय जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सामुदायिक वनका प्रतिनिधि बुद्धिजीवी शिक्षक बड़घर स्वास्थ्य स्वयं सेविका कर्मचारी उपभोक्ता समिति युवा सञ्जाल बाल सञ्जाल पत्रकार नागरिक समाज तथा आम ओडावासीहरूलाई अनिवार्य उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 14 गते समय दिउँसो 1 बजे स्थान ज्येष्ठ नागरिक मिलन केन्द्र जानकी गाउँपालिका 9 नम्बर वडा।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
3: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
2: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-67-72।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।
1: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

नमस्कार सम्पूर्ण साहित्यिक मनमुटुहरूमा साहित्यिक अभिवादन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिका एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मृदुलयको एउटा अर्को नयाँक लिएर म कार्यक्रम प्रस्तुता अलख केज लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मृदुलय www.tikaprefm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मृदुलयको पहिलो कविता प्रस्तुत गर्दैछु हाल काठमाडौँमा कार्यरत बैतडीकी स्रष्टा कवि विमलाचन्द सानुजीको मान्छे शीर्षकमा रहेको शार्दूल विगडी छन्दको यो कविता।

हाल काठमाडौँमा कार्यरत बैतडकी स्रष्टा कवि विमलाचन्द सानुजीलाई मान्छे शीर्षक मरेको शार्दूल विगिरी छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दछु। काठमाडौँकी स्रष्टा कवि सुनिता परालजीको उपेन्द्र बज्जा छन्दमा रहेको मेरो राष्ट्र शीर्षकमा रहेको यो कविता।

काठमाडौँकी स्रष्टा कवि सुनिता ब्राजुलाई उपेन्द्र बज्जासँगमा रहेको मेरो राष्ट्र शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेलज्यूको संस्कार धान्दै गर शीर्षकमा रहेको समस्या पूर्तिको यो कविता।

चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेज्यूलाई समस्या पूर्तिमा रहेको संस्कार धान्दै गर शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। दाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूको चम्पावती छन्दमा रहेको छैन कतै लाज शीर्षकमा रहेको यो कविता।

दाहाङका स्रष्टा कवि कपिल किशोर घिमिरेज्यूलाई चम्पावती छन्दमा रहेको छैन कतै लाज शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दछु। काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूको हो शान्ति नेपालमा शीर्षकमा रहेको यो कविता।

काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूलाई शार्दूल विकृति छन्द बनाएको हो शान्ति नेपालमा शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। सुम्बेक इलाम दुई इलामका स्रष्टा कवि दिननाथ पोखरेलज्यूको युगौं युगौं मेरो यही कामना शीर्षकमा रहेको शार्दूल विकृति छन्दको यो कविता।

सुनबेट इलाम दुई इलामका स्रष्टा कवि दिननाथ पोखरेज्यूलाई युगौं युगौं मेरो यही कामना शीर्षकमा रहेको शार्दू लोकगिरी छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। रामपुर चितवनका स्रष्टा कवि विदुर अधिकारीज्यूको तर देश नाङ्गो नहोस् शीर्षकमा रहेको विन्ध्यवासिनी छन्दको यो कविता।

कचमकले फाल्छ भित्री अँध्यारो, यो हो नेपाल हाम्रो मडी जडित पुरको चम्किलो दिव्य तारो। यो हो नेपाल हाम्रो मडी जडित पुरको चम्किलो दिव्य तारो। जन्मा

पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराजुलाई सड़कधरा छन्दमा रहेको देशको नाम प्यारो शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मृदुलयको अन्तिम कविता प्रस्तुत गर्दैछु। डोटीका स्रष्टा कवि दिलबहादुर महाराजुको तोटक छन्दमा रहेको अलपत्र शीर्षकको यो कविता।

डोटीका स्रष्टा कवि दिल बहादुर महराजज्यूलाई तोटक छन्दमा रहेको अल्पत्र शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नाजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविहरू हाल काठमाडौँमा कार्यरत वैतरणी स्रष्टा कवि विमला चन्द सानु, काठमाडौँकै स्रष्टा कवि सुनिता बराल, चितवनका स्रष्टा कवि कृष्ण प्रसाद पोखरेल, दाङका स्रष्टा कवि कपिल किशोर घिमिरे, काठमाडौँका स्रष्टा कवि छत्रपति दाहाल, सुम्बेक इलाम दुई इलामका स्रष्टा कवि दिनानाथ पोखरेल, रामपुर चितवनका स्रष्टा कवि विदुर अधिकारी, पोखराका स्रष्टा कवि गोविन्द प्रसाद बराल र डोटीका स्रष्टा कवि दिलबहादुर महाराजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता अलक्षेन्द्र लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नजीलाई पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
2: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
2: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
2: नरम, मुलायम, सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
2: र

0: क्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाण पत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोश हुनु, मुटुको झर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु।

0: प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-2460-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-2467-2825।
5: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा, हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार, र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
5: यही असार 13 गते दोस्रो शनिबारका दिन
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: Oh nanga sima ganga chanda ma koti
1: Oh
0: apu nanga sima ganga chanda ma koti
1: Oh apu nanga sima ganga chanda ma koti
2: महाराज परीक्षित सुखदेव स्वामी ने बताउन भो अस्तकी पछाड़ी बाट लहू तसौन का दृषि प्रणाली भनेर महाराज परीक्षित इस श्रीमद भागवत को महत्व को बारे में सारा प्रकाश पारी बक्स्यो यथार्थ प्रकरण में ध्यान मनन कीर्तन को उपाख्यान प्रमाण करी बक्स्यो लहू त राजन परीक्षित भनिकन राजा परीक्षित सुखदेव ने बड़ो गंभीर वाणी में आपनो भाव कथा को प्रकरण प्रमाण करी सकी बक्स्यो भनिकन राजा परीक्षित को प्रतिमा सुखदेव स्वामी बड़ो प्रेम सात कथा को प्रवचन दिलाउँदै हुनुहुन्छ। आखिरी में सांब सदाशिव जी को सारा देवता ने विनती करे हे भगवान हे शशि शेखर हे चंद्रमौली हे परमात्मा हे हरि हामी देखि प्रसन्न हुनुहोस् भनेर हे हर हे शशि शेखर भनिकन सांब सदाशिव जी को विनती गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षित सुखदेव स्वामी ने बताउनु भो। अब भगवान सांब सदाशिव जी क्रोध शांत गर्दी बक्सु आशुतोष हे शशि शेखर हे चन्द्रमौली भगवान शंकर भोले बाबा क्षमा राख्नु बक्सु भगवान भनेर गौरी शंकर प्रभु को प्रार्थना गरे। भगवान शंकर को प्रार्थना गर्दा कुन कुन देवताले प्रभु को प्रार्थना गरे क्रोध शांत गरेर दक्ष प्रजापति को प्राण रक्षा गरिदिनुस् भनेर प्रार्थना गर्नेमा पहिलो नम्बरमा ऋतेघरले त्यसदेखि पछाडीबाट सदस्यहरूले रुद्रले भृगु ऋषिले इन्द्र महाराजले ऋषिहरूले सिद्धिगणहरूले अनि त्यसपछि लोकपालहरूले मात्रै होइन योगेश्वरहरूले ब्रह्माजीले देवताहरूले गन्धर्वले अप्सराले विद्याधरले ब्राह्मणले प्रसिद्ध पार्नका निमित्त सारा सम्पूर्ण देवताले विन्ती गरे मेरो परमात्मा शंकर शशि शेखर चन्द्रमौली आशुतोष भगवान विन्ती गरेपछि ल ठिकै छ यसमा अन्यथा हुन सक्दैन अब मै नै यसको निमित्त तयारी हुन्छु भन्ने बारेमा परमात्मा गम्भीर सोच राखी बक्छु र दक्ष प्रजापति की पत्नी को प्रार्थनाबाट र देवताबाट प्रसन्न भई बक्सेको भगवान प्रभु दक्ष प्रजापतिलाई मैले पशु बनाइसकेको कारणले शब्दमा यसलाई मैले पशु नै बनाउनु पर्छ भनेकन पछिल्लो पट्टे मन्टो फर्काएर शिर बोकाको ल्याएर जोडदिन्छु हुन्छ भन्ने हुकुम भो भगवान हुन्छ प्रभु सर्वनाश भन्दार्दनाश जाति भनेर अब पति देव भोकाको टाउको ल्याएर पछाडि पट्टे मुन्टो जोडेर राखिदिनु भयो उग्र पशु बनाइदिनु भयो अनि भृगुले मेरो दारी पाम भन्नुभयो ललाउ भनेर दारी दिनुभयो बोकाको दारी ल्याएर पण्डितलाई टाँदिनु पण्डित अहिले बोके दारी र अनि त्यसदेखि पछाडि भोकाको दाँत कुसाको दाँत फालिदिनु भयो र भोकाको जब जब आँखा पकाल्नु भएको त्यो तिनको पनि बोकाको आँखा र बोकाको जब दाँत ल्याएर राखेर चपाउन सक्ने र चाट्न सक्ने बनाउनु भयो दाँत अहिलेको हालिया दाँत जस्तो चपाउन नमिल्ने चाट्न र पिउन हुने अरू जात हुँदैन अनि त्यति भइसकेपछि फेरि कनजब यस्ता प्रकारले कार्यक्रम पूर्ण भयो महाराज परीक्षित सारा सम्पूर्ण प्रकारबाट आफ्नो काम पूरा भइसकेपछि अनि साम्ब सदा शिवजीको साराले भिन्ती गरे अनि सती देवी रूपी महारानीलाई साथमा राखेर 7,50,00,000 पीठ उत्पादन शक्ति प्रभुले तयारी गर्नुभयो अनि म हिमाचल राजाकी छोरी महारानी पार्वतीका रूपबाट प्रकट हुनुभयो र कार्य सम्पादन भएको छ महाराज परीक्षित यो हजुरलाई मैले प्रस्तुत गरे। अब भृगु नाम गरिएको ऋषिबाट यज्ञ पूर्ण भएको यो जानकारी पनि मैले हजुरलाई बताएँ बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। हरे बडो प्रेम पूर्वक लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामी शाश्वत उपदेशको बारेमा आज्ञा गर्नुहुन्छ र लौ भगवान साम्ब सदाशिवजीको त्यस ठाउँमा ठूलो सम्मान गरियो भगवान शिवजीको त्रिविन्ती गर्यो जसले यस कथालाई श्रवण गर्छ भनेदेखि शत्रु दमन हुनेछन् शंका छैन भनेर राजा परीक्षितलाई आज्ञा गरिबक्छु। साम्ब सदाशिवजीको त्रिविन्ती भयो महाराज परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि उत्तनपाद राजाका छोरा दुर्वोपाख्यान सुन्न पाऊँ भनेर अब महाराज उत्तनपादप्रतिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो लौ सौनका दृष्टि प्रणाली यसै प्रसंगमा अघि के भएको थियो भनेदेखि जब सनक सनन्दन सनातन सनत कुमार चार भाइ तिनीहरू रिभु हंस अरुणी यति नारद यी नौ जनाले विवाह गरेनन्। यी चाहिँ बाला ब्रह्मचारी हुन्। अरू सब विवाहका बन्धनमा छन्। स्वयम्भ मनुका जम्मा जेठा छोरा उत्तनपाद महाराज सम्बन्ध जन्मिएका मैथुनी सृष्टिमा पहिलो व्यक्ति उत्तनपाद नामका राजा जो छन् तिनको जब दुईटा रानी सुरुचि र सुनीति जेठी रानीका घरबाट जन्मी बक्सेको राजकुमारको नाम ध्रुव कान्छी रानीबाट जन्मी बक्सेको राजकुमारको नाम उत्तम दुईटा राजकुमारहरू एक आपसमा आफ्नै आफ्नै आमाको सहायतामा बढ्दै हुर्कँदै गए। तर जेठीका छोरा एक दिन आफ्नो बाबाको काख कोल्टामा अङ्कमाल गर्न पुगेछन्। काखमा बस्दा सौतानी आमाले थाहा पाउनु भएछ। ओहो एकदा रुचि पुत्र अङ्क मारु पेलालयन उत्तम नारू सन्त ध्रुवम राज्य जनन्नत। अनि यसरी सौताका छोरालाई जेठीका छोरालाई आफ्नो पतिको काकोल्टामा बसेको देखिसकेपछि सौताने आमा कान्छीले टपक्क टिपेर गलत्यार उडाइदिनु हो, तैँले यो काखमा बस्ने अधिकार छैन। यदि तैँले बाबाको काखमा पाउने बस्ने अधिकार भए हामी जस्ता भाग्यमानी कान्छीका घरबाट जन्मनु पर्छ, जेठीको घरबाट जन्मेर बाउको काखकोल्टो पाउने होस् कि भनेर गलत्यार उडाइदिन जेठी आमा कान्छी आमाले जेठीका छोरालाई कठै धुरु धुरु ढुँदै ढुँदै त्यो बालक उठे। त्यो कान्छीका डरले उत्तर जवाब बाउ चाहिँ बोल्न सकिनन्। राजा पिताजी उत्तरपाद राजाले अहिले राजकुमार ध्रुव रुँदै रुँदै रुँदै रुँदै आमाको पासमा पुग्नुभयो। अनि आमाले आज्ञा गर्नुभयो, राजा तिमी किन रोएको, तिमीलाई के बोलौ भन भनेर भन्दाखेरिमा मेरो माता मैले के बताऊ, म राजाको जेठो छोरो, तर मेरी सौतानी आमाले मलाई टिपेर फालिदिनु भयो बाबाको काखबाट। तर बाबाले तैपनि यो मेरो छोरो हो भन्न सक्नु भएन। त म अहिले राज्य त पाउन जासुकै जास, बाबाको काख त पाइनँ, मैले राज्य पाउने कसरी? यसै कारणले मेरो आमा म तपस्या गर्न जान्छु, मलाई बाटो दिनुहोस् भन्नुभयो ध्रुव राजकुमारले। बाबु तिमी साह्रै सानो छौ, पाँचै वर्षको उमेर छ राजन, तिमीलाई जब यस किसिमबाट जंगलमा कसरी पठाउँ, बाघ बालु हात्ती गेडाको भय हुन्छ, मरिमा सान तिमी गइसकेपछि म कसलाई चित्त बुझाउँ, मेरो राजा कसलाई हेर्ने, न मेरो अरू छोरा न मेरो छोरी राजा जान हुँदैन बाबु, यो कुरा बुझ भनेर आमा भन्न लाग्नुभयो धुरु धुरु हुनुहुन्छ माताश्री। ध्रुव राजकुमार भन्नुहुन्छ, मेरो माताश्री मलाई आज्ञा दिइबस्नु पर्यो, कुनै हालतमा पनि अब म यहाँ बस्नु हुँदैन, मैले जंगलमा जानै पर्छ मेरो आमा, यसमा मलाई हजुरले जब यस किसिमबाट रोकथामको विषयमा नजानुहोस्, जान्छु जंगलमा भन्न लाग्नु हो। अनि आमाको छोराका वचन छोडेर आमा भन्नुहुन्छ, मेरो बाबु जान हुँदैन, जंगलमा बाघ बालु हात्ती गेडाको भय हुन्छ, मरी मसान प्रेतात्माहरूको भय हुन्छ, जान हुँदैन भन्नुभयो। त्यसो होइन मेरो आमा, मैले जानै पर्यो, जंगलमा प्रार्थना गर्छु, भगवानको भजन मनन कीर्तन गर्छु, प्रार्थना गर्छु। यस्तो प्रकारको वचन सुनिसकेपछि ए मेरो प्रभु, ए मेरो मुरारी, ए मेरो हरि, ए मेरो भगवान, हजुरलाई मेरो सहस्र कोटी प्रणाम भनेर सब ध्यान गर्नुभयो, मनन गर्नुभयो, अनि कीर्तन गर्नुभयो। त्यस्तो प्रकारको वचन सुनिसकेपछि लो मेरो ईश्वर अब क्षमा राखी बक्सोस् भन्दै प्रभुका चरणमा विन्ती गरिबक्सु। अनि त्यसपछि आमा रुनुहुन्छ, यता छोरो रुने, छोरा र आमा रुने, सौतानी आमाले गलत्यार हुर्याइदिनु भयो, आमा रुनुहुन्छ धुरु धुरु। रातमा त्यो घरमा आगोसम्म फुकिएन, साँझमा बत्ती बलिएन, खानेकुरा केही पनि भएन, आमा छोरा रुँदै हुनुहुन्थ्यो ध्रुव राजकुमार। मध्य रातमा आमालाई निदायको भान परिसकेपछि जंगलमा सवारी हुनुभयो। जंगलमा गइसकेपछि छ्याङ्ग उज्यालो भयो, आफ्नो पुत्र देख्नु भएन महारानी जब जेठीले। अनि त्यसपछिबाट आफ्नो जब साथमा काखमा नभएको पाँच वर्षे पुत्र हराएको खण्डमा आमा धुरु धुरु रुँदै भन्नुहुन्छ, हरे हुर्काय बढाय आर्जन खान लाए, यो होइन रहेछ बुढे।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई छग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमे जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 100 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:30 बजेदेखि 5:45 बजेसम्म प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धनराशाईको तर्फबाट हार्दिक स्वागत साथै खिचडी अभिवादन जय मसी तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाजीहरूबाट बाइबलीय आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोश गीत प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: मन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद भाइ धनराज, जय मसी, नमस्कार। प्रभुले सिकाउनु भएको प्रार्थना यस प्रकार छ। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। हितोपदेशका विषयमा चाहिँ हामी वाचन गर्न गइरहेका छौं र सुन्न गइरहेका छौं। हितोपदेश 28 अध्यायमा कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मी चाहिँ सिंह जस्तै आँटिला हुन्छन्। जब देश बागी बन्छ त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समाज शक्ति भएको ज्ञानी मानिसले अमन चयन कायम राख्दछ। गरीबमाथि थिचोमिचो गर्ने शासक अन्न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षा जस्तै हो। व्यवस्था त्याग्नेहरूले दुष्टहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। दुष्ट मानिसहरू न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले त्यसलाई पूर्ण रूपले बुझ्दछन्। गरीब भए तापनि कलंक रहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनी भन्दा असल हो। व्यवस्था पालन गर्ने चाहिँ विवेकी छोरो हो, तर खन्चुवाको संगत गर्नेले आफ्ना बुवामाथि बेइज्जत ल्याउँछ। अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ। जसले गरीबमाथि दया राख्नेछ, यदि कसैले व्यवस्थाप्रति आफ्नो कान घृणित हुन्छन्, इमानसँग चल्नेहरूलाई जसले खराब बाटोतिर लैजान्छ त्यसको आफ्नै पासोमा त्यो फस्नेछ, तर निर्दोषले पर्याप्त अंश पाउनेछ। धनी मानिस आफ्नै नजरमा बुद्धिमान हुन सक्छ, तर विवेक भएको मानिस गरीब मानिसले त्यसलाई छर्लक्कै देख्छ। धर्मीको विजय हुँदा ठूलो खुशियाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्दछन्। आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर त्यसले त्यो स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। परमप्रभुसँग सधैँ डराउने मानिस धन्यको हो, तर आफ्नो हृदय कठोर पार्ने मानिस संकष्टमा पर्छ। गर्दन ने सिंह वा झम्टने भालु जस्तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस हो। निर्दयी शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ। हत्याको दोषले व्याकुल भएको मान्छे मृत्यु समय फरार रहनेछ, कसैले पनि त्यसको समर्थन नगरोस्। जसको हिँडाई निर्दोष छ त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन् तिनीहरू अचानक पतित हुनेछन्। आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दगुर्नेहरू दरिद्रताले भरिन्छन्। विश्वसनीयता मानिसले बेसरी आशिष पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्ड बिना रहने छैन। पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ। कन्जुस मानिस धनी हुने लालसा गर्छ र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई साह्रै थाहै हुँदैन। फुर्क्याउनेले जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाह प्राप्त गर्नेछ। आफ्नो बुवा वा आमालाई लुटेर त्यो गल्ती होइन भन्ने छोरा बर्बाद पार्नेको साझेदार हो। लोभी मानिसले कलह मचाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ। आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ। जसले गरीबलाई दिन्छ त्यसलाई कुनै अभाव हुने छैन, तर जसले तिमीहरूप्रति आँखा चिम्लन्छ त्यसले धेरै श्राप पाउनेछ। दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्, तर जब दुष्टको नाश हुन्छ धर्मी मौलाउँछन्। आमेन। धन्यवाद
0: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय श्रोता मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यहाँहरूले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धन्दा साई पनि बिदा हुन्छु यहाँहरुको आजको दिन आशिषमय रहोस् धन्यवाद।

यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन पछि अबको समय रहेको छ बाइबल प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिष्टी एकता समाज कैलालीका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर।